0: शमशेर जबराका अनुसार उनलाई शिक्षा ऐन 2028 अन्तर्गत प्रश्न पत्रको गोपनीयता भंग गरेको कसुरमा अनुसन्धान थालिएको छ।
1: मुलुकको कुल जनसंख्याको एक चौथाई हिस्सा आबद्ध भइसक्दा पनि लगानी र लगानीकर्ताको सुरक्षा तथा प्रतिफलका हिसाबले शेयर बजार परिपक्व बन्न सकेको छैन। शेयर बजारमा लगानीका लागि आइतबारसम्म 80 लाख भन्दा बढ़ी हितग्राही खाता खुलेका छन्। यसले बजारमा लगानीकर्ताको आकर्षण बढ़ेको देखाउँछ, तर सूचना प्रवाह, लगानीकर्ता संरक्षण कोष र बजारको स्थायित्व नियमन तथा सुपरिवेक्षण अर्थतन्त्रको क्षेत्रगत प्रतिनिधित्व लगायतमा बजार निकै पछाडि छ। एक दशक अघि कुल बजार पूँजीकरणमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा 80% भन्दा बढ़ी थियो, अहिले घटेर 50% हाराहारी छ। यस अवधिमा उत्पादन मुलुक मध्ये जल विद्युतका धेरै, सिमेन्टका केही र अन्य क्षेत्रका सीमित कम्पनी शेयर बजारमा भित्रिएका छन्। अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान दिइरहेको कृषि, म्यानुफ्याक्चरिङ उद्योग लगायत क्षेत्रको प्रतिनिधित्व भने अझै हुन नसकेको जानकारहरू बताउँछन्। नागरिक सहभागिताका हिसाबले नेपालको शेयर बजारमा आकर्षण निकै राम्रो भए पनि त्यस अनुरूप बजारको विकास हुन नसकेको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निरञ्जन भुयालको भनाइरहेको छ। स्थापनाको 3.5 दशक र 1/4 नागरिक आबद्ध भइसक्दा पनि हाम्रो बजारमा इक्विटी मात्र कारोबार हुन्छ, अन्य औसारको विकास, लगानीकर्ताको सुरक्षा, वित्तीय साक्षरता लगायतमा अपेक्षित सुधार हुन सकेको छैन, उनले भनेका छन्। हामी डेरिभेटिभ, अप्सन, स्वाप लगायत औजारमा जान नसके पनि बन्ड बजारको विकास गर्न सक्थ्यौं, सरकारी ऋण पत्रलाई कारोबारमा ल्याउन सकिन्थ्यो, वित्तीय साक्षरता विस्तारमा धेरै काम गर्न सकिन्थ्यो, उनको भनाइ छ। सट्टेबाजी कारोबारका लागि जल विद्युत, सिमेन्ट लगायत क्षेत्रका केही कम्पनी दोस्रो बजारमा सूचीकृत भए पनि अर्थतन्त्रका अन्य क्षेत्रका कम्पनी र गैरावश्य नागरिकलाई भित्र्याउन नसकिएको उनको भनाइ छ। केन्द्रीय निक्षेप प्रणाली सीडीएस एण्ड क्लियरिङका अनुसार आइतबारसम्म 80,09,623 डिम्याट खाता प्रणालीमा परिणत भएको शेयर राख्ने खाता खुलेका छन् भने हाल प्राथमिक शेयर निष्कासनमा निवेदन दिन र दोस्रो बजारमा शेयर किनबेच गर्न डिम्याट खाता अनिवार्य चाहिन्छ। यसकारण हालसम्म खुलेका डिम्याट खाताका आधारमा शेयर बजारमा लगानीकर्ताको संख्याका आधारमा विश्लेषण गरिएको हो। एक व्यक्तिले एक भन्दा बढ़ी डिम्याट खाता पनि खोल्न पाउँछ। यसका आधारमा जति खाता खुलेका छन् त्यति नै लगानीकर्ता संख्या छन् भन्न सकिने अवस्था भने नरहेको जनाइएको छ। 80 लाख नाग्यो शेयर खाता शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।

0: Ma tu account open, activate oni karobar, sacile sanga. Busy life easy, banau dai harek din. Global smart plus life ko pesma banking.
1: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर.
2: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि.
1: जे पाए त्यही खालास, अनि रोगले समात्ला.
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ. न रोगको डर, न त पैसा नै धेरै लाग्ने.
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ.
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ. एनसीए ग्रुटेकको उत्पादन.
1: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि.
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
3: नेपाली खबरमा अब भित्री पृष्ठका खबर. संघीय संसद एक महिनादेखि बिना कार्यतालिका चलिरहेको छ. असार 15 संसदले आफ्नो 15 दिने कार्यतालिका समेत सार्वजनिक गर्न सकेका छैनन्. करिब एक महिना कार्यतालिका भिन बनेको संसदमा साउन 14 लागि बोलाइएको बैठकलाई ठोस एजेण्डा जुटाउन पनि हम्मे हम्मे परेको छ. यो घटनाक्रमलाई साधारण प्राविधिक ढिलाइ भन्दा बढी संसद र संरचनागत तालमेल अभावको सूचकका रूपमा हेर्नुपर्ने विज्ञहरूको भनाइ छ.
6: केन्द्रमा नेकपा र एमाले बीच साउन 9 तीन बुँदे सत्ता साझेदारीको सहमति भएसँगै बागमती प्रदेश सरकारको नेतृत्व एमाले गर्ने भएको छ. त्यससँगै एमालेभित्र मुख्यमन्त्री बन्ने प्रतिस्पर्धा तीव्र बनेको छ. हाल एमालेभित्र 3 नेताले मुख्यमन्त्रीका लागि दावी प्रस्तुत गरिरहनु भएको छ. एमालेका वर्तमान संसदीय दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्रीका दावीदार हुनुहुन्छ. चितवन 1 निर्वाचित थपलियाले यसअघि पनि मुख्यमन्त्रीमा दावी गर्दै आउनु भएको थियो. संसदीय दलको नेता भएकाले उहाँको दावी स्वाभाविक मानिए पनि एमालेको संसदीय दलको विधानमा दलको नेता नै अनिवार्य रूपमा मुख्यमन्त्री बन्नुपर्ने अवस्था छैन. मुख्यमन्त्रीको दौड़मा भक्तपुर 2 प्रदेश सभा सदस्य किरण थापा मगर पनि हुनुहुन्छ. यस्तै 2 कार्यकालदेखि बागमती प्रदेश सभामा काठमाडौँ क्षेत्र नम्बर 9 निर्वाचित पूर्व मन्त्री केशव प्रसाद पोखरेलले पनि मुख्यमन्त्रीका लागि आन्तरिक पहल गरिरहेको एमाले स्रोतको दावी छ.
3: सरकारले स्वस्थ प्रतिस्पर्धी बजार बनाउने उद्देश्य अनुरूप बजार अनुगमनलाई तीव्र पारेको बताउँछ. तर स्थान गमनको परिणाम भने अपेक्षाकृत कमजोर रहेको पाइएको छ. 10 अगाडि गरिने बजार अनुगमन र अहिले गरिने बजार अनुगमनमा भिन्नता देखिँदैन. वस्तु तथा सेवाको बढ़ी मूल्य लिने नापतोलमा ठगी गर्ने गुणस्तरहीन म्याद गुज्रेका सामानको बिक्री वितरण लगायतका समस्या निरन्तर रहेका छन.
6: नेपाल भारत खुल्ला सीमाका कारण मानव बेचबिखन लागु औषध तस्करी जाली नोट कारोबार चोरी पैचारी र सीमापार अपराध जस्ता चुनौती बढ़ाउँदै आएपछि यसको नियन्त्रणका लागि नेपालको पूर्वी नाकामा सशस्त्र प्रहरीले नयाँ अभ्यासको शुरूआत गरेको छ. चुनौतीलाई आधुनिक ढंगबाट सामना गर्ने उद्देश्यका साथ सशस्त्र प्रहरी बल नेपालले झापाको काँकडभिट्टा नाकाबाट नयाँ सुरक्षा अभ्यास शुरू गरेको हो.
3: चालू आर्थिक वर्ष 2083-84 जुम्लाका 7 सड़कको स्तर उन्नति तथा कालो पत्रे हुने भएको छ. यसका लागि सड़क डिभिजन कार्यालय जुम्लाले साउनमा नै ठेक्का आह्वान गरेको हो. चालू आर्थिक वर्षको पहिलो चौमासिकबाटै काम शुरू गर्ने उद्देश्यका साथ 7 सड़क आयोजनाको स्तर उन्नति तथा कालो पत्रेका लागि बुधबार ठेक्का आह्वानका लागि सूचना जारी गरेको सड़क डिभिजन कार्यालयले जनाएको छ.
6: प्रत्येक वर्ष हजारौं विद्यार्थी उच्च शिक्षाका लागि विदेशी अरबौं रूपियाँ मुद्रा सटाई गरेर देश छाड्ने गरेका छन्. उनीहरूको यही शैक्षिक लगानी नेपालको सेवा क्षेत्रमा बढ़िरहेको व्यापार घाटाको प्रमुख कारक बनेको छ. यसले पर्यटन र द्रुत गतिमा विकास भइरहेको सूचना प्रविधि सेवा निर्यातबाट हुने आमदानीलाई छायामा पारेको पछिल्लो सरकारी तथ्याङ्कले देखाउँछ.
3: नेपालको पर्यटकीय गन्तव्य मध्ये एक चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटक आगमन बढ़ेको छ. आर्थिक वर्ष 2082-83 चक्रीय अन्नपूर्ण पदमार्गमा 40,377 पर्यटक आएका छन्. वर्षभरि आएका पर्यटक मध्ये 24,731 पुरूष 15,633 महिला र 13 लैंगिक पहिचान नखुलेको रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ.

0: एकमात्र डीटीएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्सन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। अमेरिकाको मध्यावधि चुनाव हुन 100 दिन बाँकी रहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पको सत्तारूढ रिपब्लिकन पार्टीले सदनमा बहुमत गुम्न नदिन कठिन प्रतिस्पर्धाको सामना गर्दैछन्। आगामी नोभेम्बर 3 अमेरिकामा मध्यावधि चुनाव हुनेछ। यसपटकको मध्यावधि चुनावको परिणाम राष्ट्रपति ट्रम्पका लागि महत्वपूर्ण हुनेछ। प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टीले तल्लो सदनमा बहुमत हासिल गरेमा उनीहरूले शक्तिशाली समितिको नेतृत्व र अनुसन्धान तथा छानबिनका लागि समान अधिकार पाउनेछन्। यसले ट्रम्प प्रशासनमाथि 2 वर्षसम्म व्यापक अनुसन्धान हुन सक्ने सम्भावना रहने अमेरिकी समाचार संस्था एपीले जनाएको छ।
4: अब खेल र खेलाड़ीका खबर। काठमाडौँ रेड्सले नेपाल भलिबल लीग एनबीएलको अक्सनमा सबैभन्दा बढ़ी 6,50,000 खर्च गरेको छ। आइतबार काठमाडौँमा भएको एनबीएल अक्सनमा काठमाडौँ रेड्सले 7 मध्येको 5 खेलाड़ीलाई अधिकतम बोली लगाउँदै लिएको थियो। यता प्रशिक्षक एन्डोनी इराओलाको नेतृत्वमा खेलेको पहिलो खेलमा लिभरपूलले आइतबार अर्को इंग्लिस प्रिमियर लीग क्लब सन्डरल्याण्डलाई 4-2 हराएको छ। तर यो जित लिभरपूलका लागि महँगो साबित भएको छ र डिफेन्डर जोए गोमेज खेलको शुरूमै चोट बोक्दै मैदान छाड्न बाध्य रहे।
3: अब विचार तथा दृष्टिकोण। कस्तो चल्दैछ रवि बालन कोर्ट छोड शीर्षकमा राजा राव गौतमको विचार कान्तिपुर दैनिकमा छापिएको छ। बालेनका राजनीतिक आवेगपूर्ण र अपरिपक्व शासन शैलीलाई रविले कहिलेसम्म नजरअन्दाज गर्न सक्छन्, उनको बचाउमा सम्झौता कहिलेसम्म गरिरहन सक्छन्, गठजोड़को भविष्य प्रश्नले धेरै हदसम्म निर्धारण गर्नेछ। मुलुकले बालेन शासन भोग्न थालेको यो 4 महिना हो। केही नयाँ गर्ने दबावमा रहेका बालेनमा केही गरौं भने हुटुटुने नभएको होइन। यद्यपि उनी जसरी अधिनायक मुखी र नियन्त्रित शासन गर्ने मनसुवा बोकेर हिँडेका छन् त्यो नै यी दुई नेताको सम्बन्धको सबैभन्दा मुख्य चुनौती हुनेछ।
4: विकराल बन्दै मानसिक स्वास्थ्य शीर्षकमा डाक्टर प्रकाश बुढाथोकीको विचार गोर्खा पत्रमा छापिएको छ। मानव जीवन अनुपम वरदान हो, यसले सबै तवरले सफल बनाउन आत्महत्या जस्तो अनपेक्षित र स्व अपराधको मार्गमा विराम वाञ्छनीय छ। आत्महत्या सहायताविहीन सामाजिक अवस्थाको परिणाम हो, तसर्थ नैतिक वाहन समाजको सिर्जना गरिनुपर्दछ। यसका लागि साक्षरता, नैतिक शिक्षा र सामाजिक सुरक्षालाई राज्यले प्राथमिकता दिनुपर्दछ।
3: हौस्त काठमाडौँमा रेडियो नारी 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार केएम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: Radio NRN 99.1.
1: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 MHz खातबारी 3 झरीथुम्का संखुवा सभा।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखरीवास एफएम 104 MHz।

0: नमस्कार, म गायक चन्द्र कुमार खले
1: पाखरीबास एफएम समय सूचक। यो पाखरीबास एफएम को समय हो, अहिले बिहान 6 बजे।
2: फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
3: आज 2083 साल साउन 11 गते सोमबार, जुलाई 27 तारिक सन् 2026, नेपाल सम्बत 1146, असार शुक्ल पक्षको त्रयोदशी तिथि।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
3: नागढुङ्गा सुरुङ मार्गको उद्घाटन आज, पूर्ण रूपमा सञ्चालन हुन कम्तीमा 1 महिना लाग्ने। गण्डकी प्रदेशका अधिकांश स्थानमा पानी पर्दै उच्च सतर्कता अप्नाउन मौसमविदको आग्रह।
2: अख्तियार पुग्यो सशस्त्रमा 11 करोड़ हिनामिना प्रकरण। सीमामा सफारी सुटमा सशस्त्र प्रहरी, अन्तर्राष्ट्रिय अभ्यास अनुसार बीआईटी टीम परिचालन। प्रदेश सरकार गठनको गृह कार्यमा एमाले नेकपा।
3: सुकुम्बासीसँग सम्पत्ति विवरण माग्दै सरकार, ईपीएस मार्फत 125,000 रोजगारी, 80,00,000 नाग्यो सेयर खाता। त्रिवीको प्रश्न पत्र 5 मिनटमै व्हाट्सएपमा। शिक्षकमा पक्राउ प्रणालीमाथि प्रश्न।
2: बंगलादेशमा आगामी सेप्टेम्बरमा नयाँ राष्ट्रपति निर्वाचित हुने। कंगोमा इबालाबाट मृत्यु हुनेको संख्या 1,000 नाग्यो। अमेरिकी सेनाद्वारा इरानमाथिको सैन्य कार्यवाही रोकियो।
3: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज उज्बेकिस्तानसँग खेल्दै चोटका कारण नन्दन यादव लिग दुई श्रृंखलाबाट बाहिर। लुम्बिनी लायन्समा नामिबियाका रुबेन अनुबन्धित।
4: हजारों रेडियो

0: सुरुङ मार्गमा गाड़ी चलाउने नेपालीको सपना नागढुङ्गा सुरुङ मार्ग मार्फत पूरा हुँदैछ। मुलुकको भौतिक पूर्वाधारको इतिहासमा सुरुङ्ग युगको प्रस्थान बिन्दुका रूपमा लिएको बहुप्रतिष्ठित यो सुरुङ मार्ग निर्माण शुरू भएको 80 महिनापछि आजदेखि संचालनमा आउँदैछ। नागढुङ्गा सुरुङ मार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर सञ्जय पन्तीले आज बिहान सुरुङ मार्गको उद्घाटनको कार्यक्रम तय भएको जानकारी दिनुभयो। जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका केन्द्रीय अध्यक्ष डाक्टर तानाका अकिही कुको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सुरुङ मार्गको उद्घाटन गर्नु भनी उहाँले बताउनु भएको छ। सुरुङ मार्ग शुरूमा आपतकालीन सवारी साधनका लागि मात्रै खुला गरिने स्पष्ट पार्दै उहाँले सुरुङ मार्गभित्र अन्य सवारी साधनलाई चरणबद्ध रूपमा सञ्चालनमा ल्याउने समेत तयारी भएको उहाँले बताउनु भएको छ। त्यस्तै पैदल यात्री, दुई पाङ्दे र प्रज्वलित स्त्रीलो पदार्थ बोकेका सवारी भने सुरुङभित्र प्रवेश गर्न पाउने छैनन्। नागढुङ्गा सुरुङ मार्ग परियोजनाका प्रमुख सौजन्य नेपालले भन्नुभयो,
1: सोमबार उद्घाटन हुन्छ, त्यसको लगत्तै हामीले एम्बुलेन्सहरू, हामी फायर फाइटिङ अनि सुरक्षा निकायका गाडीहरू जुन एकदम क्विक गर्नुपर्छ खुला गरिदिन्छौँ। अनि यसको बीचमा हामीले यसलाई स्टेज वाइज फल्नुपर्ने हुन्छ क्या, एकैचोटि फल्न हुँदैन यसलाई, हामीले एउटा रियल एउटा डिजास्टर क्रिएट गर्नुपर्छ क्या, जस्तो आगो लागेको हुनसक्छ अनि हामीले कति छिटो उद्धार गर्न सक्छ त्यो सिस्टम, त्यो एउटा मक ड्रिल गर्नुपर्छ। अनि त्यसपछि त्यो मक ड्रिल सम्पन्न भएपछि हामीले स्टेज वाइज गाडी छोड्छौँ, त्यसपछि हाम्रा त्यहाँका जेट फ्यानहरूलाई सिन्क्रोनाइज गर्नुपर्छ, त्यसपछि हामी करिब करिब एक महिनाको पछि पूर्ण रूपबाट प्रमेय सञ्चालन हुन पाइरहेका छौँ।
2: आयोजना कार्यालयका उप आयोजना निर्देशक सञ्जय पन्थीका अनुसार सुरुङ मार्ग उद्घाटन भइसकेपछि तत्काल पूर्ण क्षमतामा सञ्चालनमा नल्याई 3 महिनाको परीक्षण काल अर्थात ट्रायल पिरियड राखिनेछ। उहाँका अनुसार यस्तो गर्नुको मुख्य कारण सुरुङ प्रयोगमा सर्वसाधारण र चालकहरूलाई क्रमशः अभ्यस्त बनाउँदै लैजानु, सुरुङभित्र पालना गर्नुपर्ने ट्राफिक तथा सुरक्षा नियमहरू चालकहरूले राम्ररी पालना गरून् भन्ने सुनिश्चित गर्नु रहेको छ। पन्थीका अनुसार परीक्षण कालमा विभागले सुरुङभित्रको सवारी चाप, गति नियन्त्रण, जेट फ्यान लगायतका प्राविधिक प्रणालीले वास्तविक सञ्चालन अवस्था र आकस्मिक अवस्थामा उद्धार तथा राहत प्रणालीको प्रभावकारिता समेत नजिकबाट निहालिनेछ। यसबाट देखिएका कमी कमजोरी सुधार गर्दै र आवश्यक अभ्यास गराउँदै मात्र सुरुङलाई दीर्घकालीन रूपमा सुरक्षित र भरपर्दो बनाउन सकिने पनि उहाँले बताउनुभयो। 3 महिनाको अवधिपछि मात्रै सुरुङ मार्ग पूर्ण रूपमा सामान्य सवारी चालकका लागि निर्धक्क खुला गरिने आयोजनाले बताएको छ। यो सुरुङ जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो। सुरुङको लम्बाई 2.68 किलोमिटर छ। सुरुङभित्रको निकास मार्ग, इभ्याक्युएसन टनल र क्रस प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाई करिब 5.5 किलोमिटर पुग्छ। जापानी निर्माण कम्पनी हाजमा आन दो कर्पोरेशनले 2076 आयोजनाको निर्माण थालेको थियो।
0: दक्षिण छिमेकी भारतमा चिकित्सा शिक्षाका लागि राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा नीटको प्रश्नपत्र लीक प्रकरणले हालै लाखौं विद्यार्थीलाई सड़कमा उतार्यो। त्यसैले नरेन्द्र मोदीको नेतृत्वमा सरकारका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई शनिबार पद छाड्न बाध्य बनाए। उहाँले राजीनामा दिएकै दिन नेपालमा पनि त्रिभुवन विश्वविद्यालयको मास्टर्स इन बिजनेस स्टडीज एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लीक भएको घटना सार्वजनिक भएको छ। एमबीएसको प्रश्नपत्र 8 साउनमा परीक्षा शुरू भएको 5 मिनटमै व्हाट्सएपमा पुगेको भए पनि शनिबार प्रमाणहरू सार्वजनिक भएका थिए। यस घटनाले परीक्षा सञ्चालन, प्रश्नपत्रको गोपनीयता र सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। तर हालसम्म प्रहरीले एक शिक्षकलाई मात्रै पक्राउ गरेको छ। परीक्षा चलिरहेका बेला प्रश्नपत्र लीक गराउने कार्यमा संलग्न रहेको आरोपमा सुलभ सर भनेर चिनिने सन्दीप सिंहलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो। भक्तपुरबाट पक्राउ पर्नुभएका उहाँ हिमालयन कलेज कोटेश्वर र केएमसी कलेज बागबजारमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
2: गएको 3 घण्टामा सबभन्दा धेरै पानी नवलपुरको देउरालीमा 86.6 मिलिलिटर परेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र कोशी प्रदेशका थोरै स्थानमा र मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यम खालको पानी परिरहेकाले सावधानी अप्नाउन पनि मौसम पूर्वानुमान महाशाखाले भनेको छ। थप वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाले भनेको हो। तनहुँ जिल्ला स्थित कोटगाउँ र आसपासका क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेको महाशाखाले जानकारी गराएको छ र पानी पर्ने क्रम अझै पनि निरन्तर रहन सक्ने देखिएकाले त्यस अनुसार

0: सावधानी अप्नाउन पनि महाशाखाले अनुरोध गरेको हो। खोलाहरूमा आकस्मिक बहाव बढ़न सक्ने र बाढ़ी पहिरोको जोखिम रहने भएकाले आवश्यक सतर्कता अप्नाइराख्न महाशाखाले अनुरोध गरेको हो। पछिल्लो एक घण्टाको विश्लेषण गर्दा सबैभन्दा धेरै पानी गण्डकी प्रदेशमा परेको छ। गण्डकी प्रदेशमा पनि विभिन्न दुई स्थानमा अत्यधिक पानी परेको छ भने अर्को एउटा स्थानमा भारी पानी परिरहेको छ र त्यस अनुसारको सावधानी अप्नाउनको लागि अनुरोध पनि गरिएको छ। सीआईएनसँग कुराकानी गर्दै मौसमविद रोजन लामिछानेले भने मधेस प्रदेशमा तुलनात्मक रूपमा कम पानी पर्ने पूर्वानुमान गरिएको बताउनुभयो।
1: दिल्ली र कोलकाताको जुन आकाशको एरियालाई चाहिँ हामी सर्दर स्थान भनेर भन्छौँ त्यो आसपास नै रहेको र नेपालभन्दा अलिकति पर रहेको अवस्था रहेको छ। त्यसले गर्दाखेरि चाहिँ नेपालमा केही मात्रामा कम वर्षा हुने हो कि र वर्षा भए पनि केही ठाउँमा हुने हल्कादेखि मध्यम वर्षा हुने र थोरै ठाउँमा मात्र भारी वर्षा हुने सम्भावना छ। हेर्दाखेरि चाहिँ तराईको क्षेत्रहरूमा मध्य प्रदेश अझ स्पेसियल्ली चाहिँ मध्य प्रदेशमा चाहिँ अझै कम पानी पर्न सक्ने सम्भावना देखिन्छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र सुधार गर्दै आमूल रूपान्तरणका पक्षमा नवीनतम कार्यदिशा तय गर्ने उद्देश्यका साथ उद्यमी व्यवसायसँग सिंगो अर्थतन्त्र क्षेत्रसँग परामर्श गरिरहनु भएको छ। आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयन प्रारम्भ हुँदै गर्दा प्रधानमन्त्री शाहले अर्थतन्त्र उकासमा श्रृंखलाबद्ध विमर्श शुरू गर्नुभएको हो। उहाँले असार 24 गतेदेखि उद्यमी व्यवसायसँग छलफल शुरू गर्नुभएको छ। यसबीचमा उहाँले अर्थतन्त्र तत्काल गतिशील र व्यावसायिक बनाउन नेपाल राष्ट्र बैंकका गवर्नर विश्वनाथ पौडेललाई बोलाएर सुझाव समेत दिनुभएको छ। उहाँले देशको समग्र आर्थिक विकास, शेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवर्धनका लागि आगामी मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अप्नाउन समेत सुझाव दिनुभएको हो। उहाँले मुलुकमा आर्थिक आत्मविश्वास र जगाउन सकिने विश्वास पनि व्यक्त गर्नुभएको छ। त्यस्तै गरी प्रधानमन्त्री शाहले नेपाल निर्माण व्यवसाय महासंघ, महिला उद्यमी, होटल संघ, जुत्ता चप्पल उत्पादक संघ, पूँजी बजार, तित्तोपत्र व्यवसाय तथा बीमा सम्बन्धी निकाय, उद्योग वाणिज्य महासंघ, नेपाल तयारी पोशाक उद्योग संघ, नेपाल अर्गानिक संघ, नेपाल हस्तकला महासंघ, निर्यात जन्य उद्योगका प्रतिनिधिसँग पनि संवाद गरिसक्नु भएको छ।
0: एमाले र नेकपाले प्रदेश सरकारमा सहकार्य गर्ने तीन बुधे सहमति कार्यान्वयनका लागि सरकार गठनको गृह कार्य शुरू गरेका छन्। दुवै पार्टीले आफ्नो दलमा तीन बुधे सहमति अनुमोदन गर्ने र लगतै नयाँ सरकारको प्रक्रिया अगाडि बढ़ाउने गृह कार्य थालेका हुन्। पाँच प्रदेश मध्ये एमाले लुम्बिनी, बागमती र कोशी तथा नेकपाले सुदूरपश्चिम र कर्णाली प्रदेशमा सरकारको नेतृत्व लिने समझदारी बनेको छ। यस अनुसार लुम्बिनी र कोशी र कर्णाली प्रदेशमा अहिले एमाले नै सरकारको नेतृत्व गरिरहेको छ भने सरकार बाहिर छ। एमाले उपमहासचिव लेखराज भट्टले तत्काल केन्द्रीय सचिवालय बैठकमा बसेको अवस्थामा तीन बुधे सहमति पनि पछि अनुमोदन हुने गरी अन्य प्रक्रिया अगाडि बढ़ाउन सकिने बताउनुभयो। भट्टले अध्यक्षले प्रदेश पार्टीलाई दिएको निर्देशनका आधारमा पनि प्रक्रिया अगाडि बढ़न सक्ने बताउनु भएको छ। कोशीमा मुख्यमन्त्रीका लागि एमाले भित्रै विवाद देखिएको छ। अध्यक्ष केपी शर्मा ओली भने सांसद तिलकुमार मेन्याङबोलाई अघि सार्ने योजनामा हुनुहुन्छ तर केन्द्रमा एमाले र नेकपा बीचको सत्ता सहकार्यबारे आफूसँग कुनै छलफल नभएको भन्दै पद नछाट्ने चेतावनी मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दिइसक्नु भएको छ। कर्णाली प्रदेशमा सरकार गठनको प्रक्रिया शुरू भइसकेको छ। मुख्यमन्त्री यामलाल कँडेलको राजीनामा स्वीकृत गरेर प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार हिजो नयाँ सरकार गठनको आह्वान गर्नुभयो। प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई मुख्यमन्त्री पदका लागि दावी पेश गर्न मंगलबार अर्थात भोलि साँझ 5 बजेसम्मको समय सीमा तोकिएको छ।

0: नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा कृषिमा आत्मनिर्भर हुन के गर्ने महिला किसानको अनुभव।
1: यो कृषि गर्यो भने हात खाली हुँदैन, जे गर्नुहोस् तपाईँ, कुखुरा पालनै गर्नुहोस्, बाख्रा पालनै गर्नुहोस्।
2: अख्तियार पुग्यो सशस्त्रमा 11 करोड़ हिनामिना प्रकरण, सीमामा सफारी छुटमा सशस्त्र, अन्तर्राष्ट्रिय अभ्यास अनुसार यूआईटी टीम परिचालन, प्रदेश सरकार गठनमा अझै पनि दलहरूको गृह कार्य, सुकुम्बासीसँग सम्पत्ति विवरण माग्दै सरकार लगायतका खबर बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-3553।
5: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो, संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
6: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
7: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
8: हाम्रा दुःखमै त सरकारी खेती गरिछौँ र पानी पिडामा अखै पनि हाम्रो खेतीमा पानी।
5: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
7: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
5: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर डट कम तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
0: वैदेशिक रोजगारीका लागि नेपालीको आकर्षक युरोपतर्फ तीव्र रूपमा बढ़ेको छ। वैदेशिक रोजगार विभागको पछिल्लो एक वर्षको तथ्याङ्क अनुसार युरोपका 35 देशमा 89,684 जना नेपाली अन्तिममा श्रम स्वीकृति लिएर गएका छन्। युरोपमा सबैभन्दा धेरै नेपाली रोमानिया पुगेका छन्। त्यहाँ एक वर्षमा 33,320 जना नेपाली पुगेको विभागले जनाएको छ। त्यसपछि साइप्रस 11,069, क्रोसिया 7,662, टर्कीमा 6,370, माल्टामा 6,110 र पोर्चुगलमा 3,800 जना नेपाली पुगेका छन्। खाड़ी मुलुकसँगै युरोपमा रोजगारीका अवसर बढ़दै जाँदा नेपाली श्रमिकको रोजाई पनि विस्तारै हुँदै गएको विभागका महानिर्देशक मीरा आचार्यले सीआईएनलाई बताउनुभयो।
10: उहाँहरूले पनि चाहिँ त्योभन्दा बाहिरको कन्ट्रीहरू, युरोपको बोर्डर भयो, युरोप भयो, त्यस्तो कन्ट्रीहरूमा जाने इच्छा देखाएको जस्तो देखिन्छ। त्यसले गर्दा पनि संख्या वृद्धि भएको छ। अब यो संख्या वृद्धि हुनुमा चाहिँ मानिसहरूले के लान्न सक्छ भने ती कन्ट्रीहरू जो डेभलप छन् त्यहाँ बढीभन्दा बढी रोजगारीको अवसर हुनसक्छ, लाइफ चाहिँ त्यहाँ सजिलो हुनसक्छ भन्ने एउटा हुनसक्छ भने अर्को चाहिँ सोसाइटीको जुन प्रभाव हुन्छ नि, युरोपको रोजगारी चाहिँ राम्रो हो भन्ने किसिमको त्यो प्रभावमा परेर पनि बस्छ जस्तो देखिन्छ।
2: साझा खबरमा अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। वैदेशिक शिक्षामा हुने खर्चले नेपालको सेवा निर्यातको आमदानीमा धक्का शीर्षकमा कृष्णा प्रसाईले कान्तिपुर दैनिकमा लेख्नु भएको खबर छापिएको छ। प्रत्येक वर्ष हजारौं नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेशिँदा अर्बौं रूपियाँ मुद्रा सटही गरेर देश छाड्ने गरेका छन्। उनीहरूको यही शैक्षिक लगानी नेपालको सेवा क्षेत्रमा बढ़िरहेको व्यापार घाटाको प्रमुख कारक बनेको छ। आर्थिक वर्ष 2072-73 नेपाललाई 9.85 अर्ब रूपियाँको व्यापार नाफा भएको थियो। त्यति बेला 136.47 अर्ब रूपियाँ बराबरको सेवा निर्यात र 128.62 अर्ब रूपियाँ बराबरको सेवा आयात गरिएको थियो। अन्नपूर्ण पदमार्गमा एकै वर्ष 40,000 भन्दा बढ़ी पर्यटक शीर्षकमा आशु गुरूङले लमजुङबाट लेख्नु भएको खबर छ भने गण्डकीमा राइट सेयरिङ दर्ता गर्न 15 साउनको म्याद दिइएको बारेमा दीपक परियारले पोखराबाट लेख्नु भएको छ। 80 लाख नाग्यो सेयर खाता शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको छ। आइतबारसम्म 80 लाख भन्दा बढ़ी हितग्राही खाता डिम्याट अकाउण्ट खुलेका छन्। यसले बजारमा लगानीकर्ताको आकर्षण बढ़ेको देखाउँछ तर सूचना प्रवाह लगानीकर्ता संरक्षण कोष बजारको स्थायित्व नियमन तथा सुपरिवेक्षण अर्थतन्त्रको क्षेत्रगत प्रतिनिधित्व लगायतमा बजार निकै पछाडि रहेको उल्लेख गरिएको छ। अर्को खबर नागरिक दैनिकमा अन्नदेखि तरकारीसम्म विदेशकै भर वर्ष दिनमै 4 खर्बका कृषि तथा पशुजन्य वस्तु आयात शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको छ। 64 करोड़ मानिस दीर्घकालीन भोकमरीमा रहेको बारेमा अर्को खबर छ। दिगो विकास लक्ष्य अन्तर्गत सन् 2030 शून्य भोकमरीको लक्ष्य हासिल गर्न अझै ठूलो चुनौती देखिएको छ। संयुक्त राष्ट्र संघका 5 विशेषीकृत निकायले यस साता सार्वजनिक गरेको विश्व खाद्य सुरक्षा तथा पोषणको अवस्था 2026 प्रतिवेदनमा भोकमरी ठूलो चुनौतीका रूपमा रहेको उल्लेख गरिएको छ। सांसदलाई आफ्नै अभिव्यक्ति गल्पासो शीर्षकमा ईश्वरी सुवेदी लेख्नुहुन्छ। आफैले बोलेका शब्द असंसदीय ठहरिएर अभिलेखबाट हटाइनुपर्ने अवस्था आउनु सांसद स्वयंका लागि पनि लज्जास्पद विषय हो। यसले सांसदको परिपक्वतामाथि पनि प्रश्न उठाउँछ नि समर्थक माझ पनि गलत सन्देश प्रवाह गर्न सक्छ। यसैकारण कतिपय सांसद आफ्नै भनाईको पासोमा पर्ने गरेका छन्। 5 वर्षमा 164 जनाको मृत्यु मानव वन्यजन्तु टक्राव शीर्षकमा वसन्त ढुंगानाले चितवनबाट लेख्नु भएको खबर पनि छापिएको छ। ईपीएस मार्फत 1.25 लाखलाई रोजगारी शीर्षकमा मधुजन पाण्डेले लेख्नु भएको छ। सरकारले श्रम स्वीकृति दिन खुला गरेका कुल 110 मुलुक मध्ये नेपाली कामदारको आकर्षक श्रम गन्तव्य दक्षिण कोरिया नै बनेको छ। रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरियामा नेपाली कामदार पठाउन थालिएको 18 वर्षको अवधिमा सन् 2008 हालसम्म 1,25,000 जनाले रोजगारीको अवसर पाएका छन्।
0: यसबीच गोर्खापत्रको पहिलो पृष्ठमा प्रतिनिधि सभामा नेताको उपस्थिति न्यून शीर्षकमा नारायण काफ्रेले खबर लेख्नु भएको छ। जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिको प्रतिनिधित्व रहेको संघीय संसदको अघिल्लो सदन प्रतिनिधि सभाको काम कार्यवाहीमाथिमा शीर्ष नेताहरूको रूचि कम देखिएको छ। प्रतिनिधि सभाको चालू दोस्रो अधिवेशनमा असार मसादसम्ममा दलहरूका संसदीय दलका नेताहरूको उपस्थिति निकै कमजोर देखिएको हो। त्यस्तै बचेरा हुर्काउन व्यस्त घुंगी फोहोर गरूड़ शीर्षकमा चाँदनी हमालले चितवनको खबर लेख्नु भएको छ। त्यस्तै दाउराको प्रयोग घटेपछि जंगल हराभरा शीर्षकमा बाबुराम देवकोटाले सिन्धुली माडीबाट खबर लेख्नु भएको छ भने त्यस्तै लिफ्टको पानीले रोपाई शीर्षकमा सिन्धुपाल्चोकको खबर प्रकाशित छ। एक घर एक धारा कार्यक्रम प्रभावकारी बनेको दोलखाको खबर पनि प्रकाशित छ भने भाँचिएको पुलबाट वारपार गर्दै शीर्षकमा अर्को खबर पनि प्रकाशित रहेको छ। 7 वटा सड़क स्तर उन्नति र कालोपत्रे हुँदै शीर्षकमा जुम्लाको खबर पनि प्रकाशित छ।
2: आर्थिक कारोबार दैनिकमा कोरियन भाषा परीक्षाको आवेदन आजबाट खुला भएको बारेमा खबर छ। रोजगार प्रणाली ईपीएस अन्तर्गत सन् 2026 लागि विभिन्न क्षेत्रमा गरेर 7,200 नेपालीको छनौट भाषा परीक्षा आवेदन आज सोमबारबाट खुला हुन लागेको हो। साउन 11 17 गतेसम्म खुला गरिएको परीक्षा आवेदनमा उत्पादन क्षेत्रमा 5,000, कृषि तथा पशुपालन क्षेत्रमा 2,000, सेवा क्षेत्रमा 100 र वन पैदावार क्षेत्रमा 100 गरी कुल 7,002 नेपालीले रोजगारी पाउनेछन्। यसअघिको अनुभवले कोरियाको भाषा परीक्षामा 1,00,000 भन्दा नेपालीले भाषा परीक्षाको आवेदन दिने गरेका छन्। यो भाषा परीक्षामा पनि 1,00,000 भन्दा बढ़ी नेपालीले आवेदन दिने अनुमान गरिएको उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा छापिएको खबर छ। सुकुम्बासीसँग सम्पत्ति विवरण माग्दै सरकार शीर्षकमा यो खबर विराटनगरबाट गणेश लम्साल, लहानबाट मणिलाल विश्वकर्मा र काठमाण्डुबाट टेकराज थामीले लेख्नु भएको हो। यसअघि फारम भरिसकेका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई अतिरिक्त निवेदनका नाममा भराइँदैछ बैंक खाता सहितको सम्पत्ति विवरण। शून्यबाट शुरू हुँदैछ काम, मजदूरी गर्न छाडेर सुकुम्बासी प्यान कार्ड बनाउन लाइनमा शीर्षकमा विराटनगरबाट लेखिएको खबर छापिएको छ। सीमामा सफारी सुटमा सशस्त्र प्रहरी, अन्तर्राष्ट्रिय अभ्यास अनुसार सादा पोशाकमा सीमामा सशस्त्रको बीआईटी टीम परिचालन शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर छ। सेवालाई थप नागरिक मैत्री बनाउने र अन्य निकायसंघको समन्वयका लागि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा युनिफर्म बिनाको प्रहरी परिचालन थालेको हो। बोर्डर इन्टर एक्सन टीम बीआईटी नाम दिएर भारतसँगको छ नाकामा यस्तो टोली खटाइएको उल्लेख गरिएको छ। भित्रीपन्नामा छापिएको अर्को खबर छ, आन्दोलनमा उत्रिय लघु वित्त पीड़ित शीर्षकमा लघु वित्तको कर्जा तथा चर्को ब्याज खारेजी जरिवाना मिनाहा गर्नुपर्ने माग उनीहरूले गरेका छन्। सशस्त्रमा 11 करोड़ हिनामिना प्रकरणको बारेमा अख्तियारले छानबिन थालेको बारेमा पनि नवराज मैनालीले नै भित्री पन्नामा खबर लेख्नु भएको छ। एउटै भान्सामा पाक्छ 21 विद्यालयका 3300 बालबालिकाको दिवा खाजा शीर्षकमा धनगढ़ीबाट तेजराज भट्टले लेख्नु भएको खबर छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। बंगलादेशले सेप्टेम्बरमा आह्वान गर्ने संसदको बैठकले नयाँ राष्ट्रपति चयन गर्ने भएको छ। संविधान अनुसार राष्ट्रपतिको राजीनामापछि 90 दिनभित्र राष्ट्रपति निर्वाचन हुनुपर्ने र सेप्टेम्बरमा सांसदहरूले नयाँ राष्ट्रपतिको चयन गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। संसद सचिवालयले सभामुख हफिज उद्दीन अहमदले संविधान अनुसार राष्ट्रपतिको कामकाज सञ्चालन गरिरहनु भएको जनाइएको छ। बंगलादेशको संविधान अनुसार संसद सदस्यहरू राष्ट्रपति निर्वाचनमा मतदाताका रूपमा हुने व्यवस्था गरिएको छ। कंगोमा फैलिएको पछिल्लो इबोला महामारीबाट मृत्यु हुनेको संख्या 1354 पुगेको छ। सरकारी तथ्याङ्क अनुसार केवल 5 दिनमै मृतकको संख्या 40% भन्दा बढ़ीले बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन् र अमेरिकाको सेनाले इरानमाथिको सैन्य कार्यवाही रोकेको स्थानीय संचार माध्यमले जनाएका छन्। यद्यपि आक्रमण रोक्नुको कारण भने विभिन्न संचार माध्यमले फरक फरक विवरणहरू सार्वजनिक गरेका छन्।
2: साझा खबरमा अब खेल खबर। काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज उज्बेकिस्तानको सामना गर्दैछ। यसअघि लगातार 4 खेलमा पराजित नेपालले राउण्ड रोबिन लीगको अन्तिम खेलमा उज्बेकिस्तानको सामना गर्न लागेको हो। नेपाली क्रिकेट टोलीका पेस बलर नन्दन यादव नेदरल्याण्डसमा जारी लीग 2 श्रृंखला खेल्ने नेपाली टोलीबाट बाहिरिनु भएको छ। ह्यामस्ट्रिङ चोटका कारण बाँकी खेलहरूबाट उहाँ बाहिरिनु भएको नेपाल क्रिकेट संज्ञानले जनाएको छ। नन्दन नामेबियासँगको पहिलो खेलका दौरान ह्यामस्ट्रिङ समस्याका कारण पहिलो ओभरदेखि नै बलिङमा असहज महसुस गरिरहनु भएको थियो। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लीग एनपीएलको उपाधि रक्षा गर्ने उद्देश्यसहित नामिबियाका रूबेन ट्रम्पल मनलाई अनुबन्धन गरेको छ। लुम्बिनीले एनपीएल तेस्रो संस्करणका लागि पहिलो विदेशी खेलाड़ीको रूपमा ट्रम्पल मनलाई अनुबन्ध गरेको हो र फ्रेन्चाइज नेपाल भलिबल लीग एनभीएलको अक्सनबाट 6 टीमले कुल 42 खेलाड़ी खरिद गरेका छन्। नेपाल भलिबल संघ एनभीएको प्राविधिक सहयोगमा आगामी भदौमा हुने प्रतियोगितामा 6 टीम सहभागी हुँदैछन्। आयोजक केडिया ग्रुपले पुरूष भलिबल इतिहासमा पहिलो पटक अक्सन गरेको हो।
0: व्यावसायिक खेती गरिरहेका महिला किसानले पेसालाई निरन्तरता दिन आत्मविश्वास र आँटको खाँचो कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामने शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G सिम लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100447 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छैन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरमा अब महिला किसान र आत्मविश्वासको कुरा। पछिल्ला वर्षहरूमा सहकारी कृषि अनुदान डिजिटल बजार र मूल्य श्रृंखलामा जोड़िएका महिला किसानको आमदानी उल्लेखनीय रूपमा बढ़ेको देखिन्छ। महिला किसानले श्रमिकबाट सफल कृषि उद्यमी बन्न के गर्ने कृषि उद्यमी महिला देवीमाया राईसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।

0: महसुस आफूसँग भएपछि आफूलाई खुसी पनि हुँदो रहेछ भनेको बेलामा होइन, नभए त्यो अरूको भर पर्नु चाहिँ धेरै गाह्रो हुन्छ नि।
1: व्यावसायिक बन्दाखेरि चाहिँ महिलाहरूको आर्थिक सशक्तिकरण हुन्छ नि एउटा, आफ्नो लागि आफै गर्न सक्ने त्यो विश्वास चाहिँ कतिको बढ्दो रहेछ?
0: एकदम एकदम। अझ हजुरले चाहिँ अब तरकारी खेती लाउनु सुरु गर्नुभयो र आफै बजारी गर, मार्केटिङ भन्छ नि, बजारी गर्न पनि आफै गर्नुभयो भने त पैसा आफ्नै हातमा हुन्छ,
1: सिधै आयो।
0: अब श्रीमानलाई अब सिधा तरिकाले सबै दियो भने आफ्नो हात खाली हुन्छ, अब आफूले अलिकति राखेर आफूलाई चाहिने कुरा राखेर
1: मैले पनि गर्न सक्छु गरेर अघि बढ्नु पर्यो।
0: एकदमै हात खाली हुँदैन कि, यो कृषि गर्यो भने हात खाली हुँदैन। जे गर्नुहोस् तपाईँ, कुखुरा पालनै गर्नुहोस्, बाख्रा पालनै गर्नुहोस्, अरू
1: कुखुरा पालन गर्ने, बाख्रा पाल्ने, खेतीपातीमा काम गर्ने, अन्न उब्जाउने काममा प्राय महिला नै खटिनुहुन्छ होइन?
0: एकदम महिला बेगर त मैले के चाहिँ अनुभव गरेँ भने, यो कृषिको काममा त महिला बेगर त त्यो पुरुषलाई मात्रै धेरै असम्भव हुन्छ।
1: तर त्यहाँबाट भएको आमदानी चाहिँ पुरुषले धेरै प्रयोग गर्छ भन्ने त रिसर्चले पनि देखाएको छ नि।
0: उहाँहरूको हातमा पर्यो भने त यता महिलामा आउनु त धेरै नै गाह्रो हुन्छ। त्यही भनेर मैले मार्केटिङमा पनि अगाडि बढ्नु, आफै जाने हो, अनि आफूलाई चाहिने जति आफूले अलिकति राखेर मात्रै पुरै, ल मैले 1000 बेचेँ भनेर उहाँलाई 1000 दिनु पर्दैन नि, उहाँले पनि 1000 ले त भन्दैन होला होइन। आफूलाई पनि राखेर अलिकति आफ्नो लागि होइन, आफू चाहिन्छ नि त होइन, हामीलाई पनि हरेक खर्च झन् धेरै चाहिन्छ, हामीलाई घरको अब मर मसलादेखि तेल नुनदेखि लिएर होइन हरेक कुरा। अब चामल 1 बोरा उहाँले ल्याइदिएला, चामल मात्रै ल्याइदिएपछि उहाँले सक्यो भन्नुहुन्छ कि, अब खर्च छैन भन्नुहुन्छ, तर त्यो भित्रको सानो सानो खर्च,
1: तेल बुटुट मर मसला कति खर्च चाहिन्छ, दाल चाहियो, अचार चाहियो,
0: अनि त्यस्तो, त्यसले गर्दा त्यो आफूले आफू बजारमा गएर बेच्नुहुन्छ भने त्यो सबै सामानको लागि आफूले छुट्याएर ल यति भयो भनेर दिनुभए पनि उहाँले पुरै खोजेर गर्नुहुन्न नि त। त्यसरी अलिकति गर्दै जाँदा यो कस्तो हुन्छ भने, सिक्दै गयो भने, गर्दै गयो भने यो एकदम सिकिन्छ, जानिन्छ, बानी पनि पर्छ, यसो गर्नुपर्ने रहेछ, ज्ञान बुद्धि आउँछ। त्यो
1: नगरेपछि पतिको पछि
0: नगरेपछि र श्रीमानको भर पर्ने अथवा सासु ससुराको भर पर्यो भने अनि एकदम गाह्रो हुन्छ क्या आफूलाई। अनि
1: तर यसमा अब कतिपयले चाहिँ ल म गर्छु भनेर, व्यवसायिक रूपमा गर्छु भनेर अघि बढ्नुहुन्छ, तर बजारसम्म पुग्न सकिँदैन, अनि बजारसम्म पुग्न नसक्दाखेरि चाहिँ अब पछि छोड्नु परेको, सक्दिन कि भनेर लत्त छाडेको, त्यस्तो पनि छ नि त। बजारसम्म चाहिँ पुग्नको लागि के गर्नु पर्दो रहेछ तपाईँको अनुभवमा?
0: अब
1: महिलाले
0: बजारसम्म पुग्नलाई अब के गर्ने भने, अब पहिली त अब यहाँ यही स्थानबाट त राति 3 बजे उठेर डोकोमा सामान तरकारी बोकेर जाने त महिलाहरू, पानी झर परिराखेको छ, 3 बजे छ राति, अब डोकोमा पुरा बोरामा होइन कसेर भारीको भारी लगेर जाने महिलाहरू हो। अब अहिले चाहिँ गाडीको सुविधा अलिकति आएको छ र अलिकति ठुलो स्केलमा व्यवसाय गरेको छ भने गाडी नै आएर घरबाट गाडीले नै लगिदिन्छ होइन। अलिकति
1: बजारमा जस्तो आफ्नो उत्पादनको बजार खोज्नको लागि चाहिँ के गर्नु पर्दो रहेछ भन्ने छ?
0: बजार खोज्नलाई त अब अहिले त धेरै सजिलो छ होइन, अहिले अब अहिले यहाँनिर यसरी सामान उत्पादन गरेको सामानलाई उठाउने यहाँनिर कम्पनी नै छ,
1: आउँछ
0: यहाँनिर अरूले उत्पादन गरेको लिएर बजारमा पुर्याउने त्यस्तो हुन्छ, अनि त्यसरी सजिलो छ अहिले।
2: उद्यमी देवीमाया राईसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: नायडुङ्गा सुरुङ मार्गको उद्घाटन आज पूर्ण रूपमा सञ्चालन हुन कम्तीमा 1 महिना लाग्ने, गण्डकी प्रदेशका अधिकांश स्थानमा पानी पर्दै उच्च सतर्कता अप्नाउन मौसमविदको आग्रह।
2: अख्तियार पुग्यो सशस्त्रमा 11 करोड़ हिनामिना प्रकरण, सीमामा सफारी चोटमा सशस्त्र, अन्तर्राष्ट्रिय अभ्यास अनुसार बीवाईटी टीम परिचालन, प्रदेश सरकार गठनको गृह कार्यमा एमाले नेकपा।
3: सुकुम्बासीसँग सम्पत्ति विवरण माग्दै सरकार ईपीएस मार्फत 1.25 लाखलाई रोजगारी, 80 लाख नाग्यो शेयर खाता, त्रिवेको प्रश्नपत्र 5 मिनटमै व्हाट्सएपमा, शिक्षक पक्राउ प्रणालीमाथि प्रश्न।
2: बंगलादेशमा आगामी सेप्टेम्बरमा नयाँ राष्ट्रपति निर्वाचन हुने, कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या 1000 नाग्यो, अमेरिकी सेनाद्वारा इरानमाथिको सैन्य कार्यवाहीमा रोक।
3: र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज उज्बेकिस्तानसँग खेल्दै आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालले आज नामिबियासँग खेल्ने।
2: साझा खबर कम्तीमा कार्टुन कार्टुन हामीले आशिष खनाल मार्सापले कुत्रोकै शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा नेकपा र एमालेको बीचमा भएको तीन बुधे सत्ता समीकरणको सहकार्य र बेला बेलामा एक अर्कालाई गाली गर्छन् फेरि नेताहरूको बीचमा सहमति भइहाल्छ र यो सहमति कति दिनसम्म चल्ने हो नेता कार्यकर्ताहरूले नै नेतृत्वलाई प्रश्न पनि गरिराखेका छन्। एउटा खुल्ला मैदानमा दुईजना व्यक्ति लमक लमक हिँड्दै गरेका छन् र एकजनाको हातमा एमाले नेकपा एकता लेखिएको पत्रिका छ र त्यही विषयमा ती दुई बीच संवाद चलिरहेको छ र नजिकै रहेका अर्का व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, उरेन ठेउला केटाकेटी जस्ता, कति बेला ब्रेकअप र प्याचअप हुन्छ थाहै नहुने भने।
3: हस्त प्राविधिक साथी रवि धेतालाई धन्यवाद। अहिलेलाई लीलपुरका सन्त र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

एउटा चिठै रोज सेनातिर भर्ना खुल्यो के छ तेरो सोच हामी कतै लड्नलाई जाम इच्छा त मेरो सेनामै हो काम गुलेली चलाउँछ बच्चादेखि बाउ हतियार चलाउँछु नौ महिनाको तालिममा हाँस्ने कि मर्ने सेना बनेपछि सुरु हुन्छ जर्नी सङ्घर्षको बाटोमा छोट खान लड्ने कि मर्छु कि मार्छु भन्दै अघि बढ्ने नौ महिनाको तालिम सके छुट्टी बिदा गए छुट्टी बिदा सकिएर हिँडतिर आए नयाँ नयाँ सोच म त छुट्टै जोस फुर्ती त्यतिखेर खान्थेन जाँड रक्सी

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पार्थिवास एफएम 104 मेगाहर्ज।
1: पार्थिवास एफएम समय सूचक। यो पार्थिवास एफएमको समय हो, अहिले बिहानको 8 बज्यो।
2: चाहे भोटबाट झर्दा होस्, चाहे तराईबाट उक्लदा, सबैको एउटै गन्तव्य पार्थिवास एफएम 104 मेगाहर्ज, खातबारी 3 झरीथुमका संखुवा सभा।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टी तेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: आस्था सुन च्यादी गहना पसल पाँच खपन्चा लिङलिङको शाखा अब पाँच खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा।
7: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका माडवारी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा, पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार।
6: प्रोप्राइटर खड्ग विश्वकर्मा।
8: सम्पर्क नम्बर 98 4 23 65 82।
7: याद राख्नुहोला, सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर।
9: फोन नम्बर 98 11 33 96 97।

0: सम्पर्क नम्बर 98423-65-82।
1: याद राख्नुहोला, सुनसादी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुनसादी पसलको शाखा वाना बजारलाई नै

0: जाउँ जाउँ माधीको गाउँ देवढुङ्गा घुम्न जाउँ, माधीको गाउँ रमाइलो ठाउँ देवताको दर्शन पाऊ। देवढुङ्गा भित्र भगवानको घर दर्शनमै पुण्य छ, मन्दिर अर्को पाथी भराको सँगसँगै घुम्नु छ। देवढुङ्गा भित्र दुईवटा गुफा शिव र पार्वती दर्शन लिन पुग्नु छ त्यहाँ जीवनमा एकचोटि। देवढुङ्गा एक कालो छ देख्दा पूर्वको हीरा हो, पूर्वलाई ज्योति छर्दैछ भोलि ओमकार एकै हो। बुद्धको मूर्ति बहुधार्मिक घर देवढुङ्गा जानु छ, पञ्चकन्या कालिका देवी नजिकै माता पाथीभरा छ, डाँडाको ठाउँ पाथीभराबाट संसारको दर्शन पाऊ। भिजिट नेपालको नारालाई सफल बनाउन माधी जाउ।
1: प्रायोजक माधी वस्त्रालय, आवश्यक थान तथा रेडीमेड कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराइन्छ। प्रोप्राइटर मातृका सुवेदी, सेवन सुवेदी, सम्पर्क नम्बर 029424122 र 98424349900।
2: होइन ए हजुर, उठ्नुहोस् न भन्या, टाइल मार्बल किन्न विराटनगर जाने भन्या होइन र?
3: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
4: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421881। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सङ्खुवा सभा।

0: मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङला बजार, भोजपुर। सम्पर्क नम्बर 9842590035।
1: डिभिजन वन कार्यालय खाँदबारी संखुवा सभाको अनुरोध,
2: आगो र वन र ढेलोबाट होसियार बनाऊ।
1: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
2: साथै वन र ढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
1: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
2: चुरोट बिडीको ठुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
1: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
2: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
1: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र चैत वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
2: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित
1: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
2: वन डढेलो लगाउने व्यक्तिलाई वन एन बमोजिम कारवाही गर्न सहयोग गरौ।
1: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खाँदबारी।

0: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना।
1: एक नम्बर सुन र अस्थली चाँदीका गहना बनाउन सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तो सुकै सुन चाँदीका गहना बनाउन
0: दुर्गा ज्वेलरी उद्योग खातबारी एक बुद्ध टोल प्रोप्राइटर गोपाल विश्व जनक पौडेली सम्पर्क नम्बर
1: 029562048
0: 9842059801
1: र 9852058।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हाडजोर्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98 43 45 019 र 98 14 36 51 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

0: डियर स्टोर एन्ड राज स्टोर, तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घडी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डियर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: मोबाइल, रेडियो, घडी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।

0: नमस्ते भाइ।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्षसँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खासगरीमा बुझेर आएको भयो नि।
0: ए हो र, के बुझ्नु भयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: ए अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्त शुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबार स्थलमा राख्नु पर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरिराख्नु पर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि।
0: ओहो हो र,
1: सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने व्यवस्था रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विचार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य ब्याङ्क खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाइ?
1: ए अँ, छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यसै गर्न भन्छु।
1: जनहितका लागि करदाता सेवा कार्यालय खासगरी।
0: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 98 5 3 8 17 र 029 5 68 17।

0: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटाने पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन,
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्र्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378111।

0: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। चैनपुर छ चैनपुर बजार त्रिचोक, प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87 775।
1: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 MHz खातबारी 3 झरीथुमका संखुवा सभा।
0: पाखरीवास एफएम समय सूचना। यो पाखरीवास एफएम को समय हो, अहिले बिहानको 9 बजे।
1: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 MHz खातबारी 3 झरीथुमका संखुवा सभा।
2: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
3: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
2: के रे, नानी त भर्खर 17 की लागि होइन र?
3: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
2: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
3: ए हो र? नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउकुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिलान हो कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
1: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङटारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
2: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडिमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीको दरभावमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ, सम्पर्क नम्बर 0295-75-272, 98-17-34-00-51।
2: न्यू भीमसेन वस्त्रालय, 9 तुमिङचार, सङ्खुवा सभा।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसल नै किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842444762
0: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिना जिमी तामाङ सम्पर्क नम्बर 9840958099 मिसन टेडेन सप्लायर्स
0: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा

0: ठेक्का त ट्याक्रक्क मिले, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रिपमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रंगरोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खाँदारी तीन मंगलादेवी थान सुमन्त्रक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 9852517753 र 0295605353।

0: ए भान्जी
1: मामा नमस्कार, मेला जान लागे कि नि मामा?
0: मेलापात भन्छौ, गर्गनाले झपक्क परेर पो हिँड्यौ त।
1: आफू राम्रो भन्न किन समय कुर्नु? खादबारी भानुचोकमा सन्ध्या संसारी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छन् नि गहना भने जसरी।
2: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
3: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुन चाँदी हस्तकला उद्योग, खासबारी एक भानुचोक, शङ्खुवासभा। सम्पर्क 9842 36 56 31, 9870 13 265।

नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल 556 डाँडा गाउँ स्कुल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल 556 डाँडा गाउँ स्कुल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 029141088 र 9815536356।

0: गहना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी 9 तुमलिङटार खाद्य संस्थान अगाडि। सम्पर्क 029575045 9842046156।
0: मनदेखि मन पराएका डिजाइनहरूको लागि
3: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ, खुसी लाग्यो।
4: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
3: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
4: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
3: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
4: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन्ट पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खाँदबारी 3 माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 9842127333। याद राख्नुहोला, 2 पाङ्रे 4 पाङ्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।
5: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
6: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
6: खै के गर्ने गर्ने दिदी,
7: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: चाहे भोटबाट झर्दा होस्, चाहे तराईबाट उक्लदा, सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 MHz, खातबारी 3 झरीथुम्का संखुवा सभा।
10: पाखरीवास एफएम समय सूचक, यो पाखरीवास एफएम को समय हो, अहिले बिहानको 10 बजे।
9: चाहे भोटबाट झर्दा होस्, चाहे तराईबाट उक्लदा, सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 MHz, खातबारी 3 झरीथुम्का संखुवा सभा।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था भएको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
12: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
15: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
16: नेपाल सरकार,
15: विज्ञापन बोर्ड।
16: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा।
17: एक नम्बर सुन र असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका माडवारी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार।
16: प्रोप्राइटर खड्ग विश्वकर्मा।
4: सम्पर्क नम्बर 98 4 23 65 82।
17: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर।
5: फोन नम्बर 98 11 33 96 97।

0: होइन ए हजुर, उठ्नुहोस् न भन्ने टाइम मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
1: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
1: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सङ्खुवा सभा।
2: मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङ्ला बजार, भोजपुर। सम्पर्क नम्बर 98429509335।

0: डिभिजन वन कार्यालय खादबारी संखुवा सभाको अनुरोध,
1: आगो र बन्द ढेलोबाट होसियार बनाऊ।
0: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
1: साथै वन डढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
0: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
1: चुरोट बिडीको ठुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
0: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
1: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
0: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र चैत वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
1: आगलागीबाट बच्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राख।
0: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
1: वन डढेलो लगाउने व्यक्तिलाई वन एन बमोजिम कारवाही गर्न सहयोग गरौ।
0: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खादबारी।

0: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना।
1: एक नम्बर सुन र अस्थली चाँदीका गहना बनाउन, सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तो सुकै सुन चाँदीका गहना बनाउन
0: दुर्गा ज्वेलरी उद्योग, खातबारी एक बुद्ध टुर, प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली, सम्पर्क नम्बर
1: 029562048,
0: 9842059801
1: र 9852058933।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हाडजोनी नसा नाक कान घाँटी दम पिनास तल्ल पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98443 45019 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका 6 सङ्खुवा सभा।
2: जसको डरले सारा संसार चुप थियो उही फर्केर आयो। अब खेलको नयाँ नियम बदलिन्छ। दुर्गेश फोन मेरो लाइफको एउटै रोल छ, माया म मरिहते गर्छु। अनि क्रीडा म त्यो भन्दा नि धेरै म नियम मान्दिन, नियमले मलाई मान्छ। दुर्गेश थापा नाम होइन, ब्रान्ड हो ब्रान्ड।
3: डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल रेडियो घडी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
4: मोबाइल रेडियो घडी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।
5: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत। कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
6: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार। हाम्रा सेवाहरू
7: हाते ट्र्याक्टर,
6: कुटानी पिसानी मिल,
7: चोकर बनाउने मिल,
6: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
7: घाँस काट्ने मेसिन,
6: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
7: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
1: सम्पर्कका लागि फोन नम्बर 98 19 37 88 11।

0: के तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुराना सुन रिफान गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सदैव हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कैनपुर छ कैनपुर बजार त्रि चौक प्रोपाइटर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87775।
1: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउकुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिला न हो कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
2: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङटारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
0: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडिमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दरभावमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ। सम्पर्क नम्बर 029-5-75-272 98-17-34-00-51।
0: न्यु भीमसेन वस्त्रालय 9 तुमिङटार शङ्खुवा सभा।
1: के को अवरोध हो यो बाटो बाटो? फेरि
2: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसल नै किन?
1: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842-44-47-62।
1: निकिता किराना पसल तुमलिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
4: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98-040-58-99। मिसन टेडेन सप्लायर्स,
1: हातबारी 9 तुमलिङटार शङ्खुवा सभा। ठेक्का त ट्याक्रा मिल है, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
3: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। दस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रंगरोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उलास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड, खातबारी 3 मंगलादेवी थान सुमन चोक। प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 9852-51-753 र 029-5-60-553।
5: पोखराको तल्ला चाहियो हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
6: त्यो खानपानीको टुनी खेल बस्दा छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
7: गुणस्तरीय एक दिने ब्रोइलर, गिरिराज, लेयर्स, लोकल चल्ला, हाँस, टर्की, बट्टाई, कालिस्का चल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बङ्गुरको दाना साथै जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खातबारी शङ्खुवा सभा। प्रोप्राइटर बलराम कटुवाल। सम्पर्क नम्बर 9862-13-83-93, ईश्वरी कटुवाल 9842-10-76-29 र 029-5-60-508। साथमा खानदारी एकको टोली खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरुण बरुण मासु पसल समेत सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको चल्ला र पशुको आहार दाना आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 9848-50-17-83। साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुनिखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।

0: ए भान्जी
1: मामा नमस्कार, मेला जान लागे कि नि मामा?
0: मेला पात भन्छौ, गर्गनाले झपक्क परेर पो हिँड्यौ त।
1: आफू राम्रो भन्न किन समय कुर्नु? खादबारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छन् नि गहना भने जसरी।
2: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
3: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुन चाँदी हस्तकला उद्योग, खाँदबारी एक भानुचोक, शङ्खुवासभा। सम्पर्क 9842 36 56 31, 9870 13 265।

पाँचकपन नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल पाँचकपन छ डाँडा गाउँ स्कुल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल पाँचकपन छ डाँडा गाउँ स्कुल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 0-29-41-10-88 र 98-15-35-36-56।

0: यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
1: होइन भाइ हो, झैँ पार्ने कहिले हो, यसको चाँजो बाजो मिलाउनु बिहेको।
2: आफै त महादेव कसले देला पर बिहे गर्न बिना छुट्टी नगर है त।
3: आफै त सानो भाइ, दुधको दाँत झरेको छैन, बिहे गर्ने कुरा त सोच्नु पनि भएन।
1: नगर्ने त बिहे
3: नगर्ने।

0: रुई फुई दुई भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहे गराई केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै दफर माउली आउने, तिमी सुन्ने खाका र टुरिस्ट बनाउने
0: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: यात्रा राखे भइसके बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ कुरो बुझ्ने होइन।
1: आज भोलिका ठिटीहरूले के को घरबार जान्छ, कुचो समाउने हात त फुलको टुप्पी जान्छ।

0: गहना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपानी नौ तुमलिङ्गा खाद्य संस्थान अगाडि। सम्पर्क 029575045 9842046146।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि।

0: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ, खुसी लाग्यो।
1: होइन नि दाई, यो त डेन्ट पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
0: डेन्ट पेन्ट के हो यो डेन्ट पेन्ट भनेको भाइ?
1: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन्ट पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
0: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
1: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन्ट पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खाँदबारी टिनको माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 9842127733। याद राख्नुहोला, दुई पाङ्रे चार पाङ्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत वेल्डिङ डेन्ट पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते, बस्नुहोस् न. भन्नुहोस् त, के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: पाखरीबास एफएम समय सूचक. यो पाखरीबास एफएमको समय हो, अहिले बिहानको 11 बजे.
5: सूचना, संचार र मनोरञ्जन का आवाज यो हो एफएम पाखरीबास 104 MHz, खादबारी 3, शङ्खा सभा.
6: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
7: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे. के भएको हो कुन्नी?
6: त्यस्तो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ.
7: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न.
6: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
7: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो.
6: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न. नमस्कार उपप्रमुखज्यू.
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त. ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त.
6: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो. खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई.
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ.
8: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो.
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है.
8: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ.
6: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो. अब यस्तो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ.
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो. तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं.
10: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: तँबाट एउटा काम पनि हुन सकेन, आखिरमा मै आउनु पर्यो। सबै मिलाएर भोलि स्थानीय एक्सपोर्ट गर्नुपर्छ।
1: लाइफमा फर्स्ट टाइम पाप गरे जस्तो फिल भएको छ, तर यो केटीलाई चाहिँ म एक्सपोर्ट हुन दिन्न।

0: के भयो? केको हल्ला खल्ला भयो?
1: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
0: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सूचना संचार र मनोरञ्जनको आवास यो हो एफएम पाखरीवास 104 मेगाहर्ज शंखुवा सभा। पाखरीवास एफएम समय सूचना। यो पाखरीवास एफएम को समय हो, अहिले मध्याह्न 12 बज्यो।
5: आस्था सुनच्यादी गहना पसल 5 खपन्चा लिङलिङको शाखा, अब 5 खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा।
6: एक नम्बर 0 80 चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू, रामरिला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका माडवारी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा, पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 5 खपन्चा लिङलिङ बजार।
5: प्रोप्राइटर खड्ग विश्वकर्मा।
7: सम्पर्क नम्बर 98 4 23 65 82।
6: याद राख्नुहोला, सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर।
8: फोन नम्बर 98 11 33 96 97।

नमस्कार, म गायक चन्द्र कुमार घले। सूचना, अभिव्यक्ति र मनोरञ्जनको आवाज यो हो एफएम पाखरीबास 104 मेगाहर्ज। म त सधैँ सुन्छु, तपाईँहरू पनि।

0: होइन ए हजुर, उठ्नुहोस् त भन्ने टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
1: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
1: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421881। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सङ्खुवा सभा।
2: डिभिजन वन कार्यालय खादबारी सङ्खुवा सभाको अनुरोध,
3: आगो र बन्द ढिलोबाट होसियार बनाऊ।
2: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
3: साथै वन डढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
2: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
3: चुरोट बिडीको ठुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
2: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
3: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
2: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र चैत वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
3: आगलागीबाट बच्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राख।
2: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
3: वन डढेलो लगाउने व्यक्तिलाई वन एन बमोजिम कारवाही गर्न सहयोग गरौ।
2: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खादबारी।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हाडजोनी नसा नाक कान घाँटी दम पिनाश तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजोपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 029570292 9843445019 र 9814361588 मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
2: डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
3: मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विकास श्रेष्ठ तारा श्रेष्ठ। सम्पर्क नम्बर 9804400332 9841212249।

0: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ टार, हाम्रा सेवाहरू
2: हाते ट्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ टार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378111।

तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुराना सुन रिफन्ड गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यस्तो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। चैनपुर छ, चैनपुर बजार त्रि चोक, प्रोभाइडर पदम रसाइली, ममता रसाइली। सम्पर्क 9861 37744 र 9153577।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
2: निकिता किराना पसल नै किन?
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
2: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842447462।
0: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
3: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 9804458099। मिसन टेरेन सप्लायर्स,
0: हातबारी 9, तुम्लिङटार, सङ्खुवा सभा।

0: सपन नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल 556 डाँडा गाउँ स्कुल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल 556 डाँडा गाउँ स्कुल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 029141088 र 98153536।
1: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ, खुसी लाग्यो।
2: होइन नि दाई, यो त डेन्ट पेन्ट गरेको पो त माने भन्याङ वर्कसपमा।
1: डेन्ट पेन्ट के हो यो डेन्ट पेन्ट भनेको भाइ?
2: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन्ट पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
1: त्यो पनि माने भन्याङ वर्कसपमा?
2: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन्ट पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खाँदबारी 3 माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे। सम्पर्क 98422-12733। याद राख्नुहोला, 2 पाङ्ग्रे 4 पाङ्ग्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन्ट पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।

0: हजुर आकाश खुलेको भन्छन् सबैले राम्रो फुल फुलेको भन्दा नि वैसै फुलेको भन्छन् सबैले राम्रो फुल फुलेको भन्दा नि वैसै फुलेको।
1: नमस्कार, म गायक तथा संगीतकार सुरेन्द्र फुलाइ मगर।

0: आर्थिक समृद्धि र समाज रूपान्तरणका लागि अरुण उपत्यका भित्रको फरक आवाज पाखरीवास एफएम 104 मेगाहर्ज सधैँ
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखरीवास एफएम 104 मेगाहर्ज।

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले दिउँसो 1 बज्यो
1: चाहे भूटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुम्का संखुवा सभा

0: उठा माजा किंग, ओ माजा किंग।
1: मी
0: घरी नाही जायचं का?

0: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुम्का संखुवा सभा
1: पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएम को समय हो अहिले दिउँसो 2 बज्यो
2: सूचना संचार र मनोरञ्जनको आभास यो हो एफएम पाखरीवास खातबारी 3 झरीथुम्का संखुवा सभा
3: हेलो
4: हेलो
3: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
4: हुन्छ हुन्छ पाउँछ है ए ए नानी छोरी
5: हजुर
4: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
5: लु दिन त हेलो भन्नुहोस् त
3: हेलो हजुर
5: हजुर
3: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
5: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
4: ए नानी के भन्ने रहेछ के भयो
5: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
4: ल ल किन दिन्थे
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ
7: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ताउजी, मलाई दुई किलो चामल दिनु न, खाना बनाउनु पर्यो भनेको, रुममा चामलै सकिएछ। ताउजी, यसको पैसा भोलि दिन्छु ल, मसँग छैन आज।
1: पहिलाको बाँकी पैसा दिनुहोस् अनि लानुहोस्, मलाई सधैँभरि उधार दिनलाई कहाँबाट आउँछ।
0: जिन्दगीमा पैसा कति कमायो कति कमायो, कहाँ जान्छ कहाँ जान्छ। आज दुई किलो चामल किन्ने पैसा पनि भएन,

0: ओए के भयो लास्ट टेन्सन छ त्यहाँ त
1: केही होइन शान्ति नै घर सिकाएर
2: हा छोड्द टेन्सन छैन बरु हेर्छौ रमाइलो गर्छौ रमाइलो
1: भयो म जाँदिन तिमीहरू जा
2: त केही पनि ल्याङ नगर चाहिने छ सब केटाहरू बोकिरहेको छौ झन् सब केटाहरू आएको छौ आइज थाम हिनास आइज आइज हेर्नुहोस्।

0: कति रमाइलो भन्थे कि सधैँ चिन्ता गरेर मात्र हुन्छ ल त के पनि बोल्दैनस् के भयो तँलाई खुसी छैनस् त
1: खुसी छैन म साथी किन तिमीहरूसँग रमाइलो गरियो खाइयो तर मलाई खाएको नखाइ भएको छ किन के भयो र मैले त खाएँ साथीहरू रमाइलो पनि गरेँ तर मेरो घरमा छोराछोरी बिहानदेखि भोकै छन् पसलमा चामल लिन गएको पैसा नभएर पसलले उधार दिएन मसँग पैसा थिएन
0: ए तेरो घरैसी कारण यस्तो पो अघि नै भन्नुपर्छ नि
2: केटा को उसको छ निकालो पति
1: लु मैले 1000 रुपियाँ दिएँ
2: लु मेरो साथी
3: मेरो पनि
0: लु हात्ती
2: ल अहिले यति लगेर काम चलाउँदै गर अरू केही अप्ठ्यारो पऱ्यो भने भन्छु
4: हेर साथी हो यस्तो अवस्था भोलि जसलाई पनि पर्न सक्छ देशको अवस्था यो छ रोजगारी छैन यस्तो पीडा धेरैले छ भन्न नसकेर मात्रै हो
5: ल अब हामी पनि आफ्नो आफ्नो घर जान्छौँ त पनि घर गएर छोराछोरीले काम गर्ने
1: तिमीहरू सबैलाई धेरै धेरै
2: धन्यवाद हो सुन त के पऱ्यो भने फोन गर है पिर नदी जिन्दगी यस्तै हो अरू भने त्यस्तै हो
1: ल ल साहुजी
2: हजुर
1: मलाई एक बुरा चामल दिनु न ल
2: पैसा ल्याउनु भएको छ नि
1: पैसा ल्याएको छु

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: ल हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भन्ने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल म किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएम को समय हो अहिले दिउँसो 3 बज्यो
6: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीबास एफएम 104 MHz खातबारी 3 झरीथुम्का संखुवा सभा
2: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
1: देख्नु भयो औषधि हालेको
2: लाउन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
2: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
2: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
2: सुन्नुहोस् त रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: ए हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: कति मात्र मात्र बसिरहेको छ बिहेको लागि केटाको फोटो
1: हेरौँ हेरौँ हेरौँ हेरौँ

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पार्थिवास एफएम 104 मेगाहर्ज।
1: ए बाबु अध्ययारो छ टप बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
1: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भयबुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
2: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
6: लो किन नि, के भयो सन्चो भएन?
5: होइन, यतिकै जानै मन लागेन।
6: यतिकै पनि हुन्छ?
5: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
6: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
7: नमस्ते, कति कामले पाल्नु भयो?
6: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
7: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
5: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

नमस्कार, म गायक चन्द्र कुमार खले। सूचना, अभिव्यक्ति र मनोरञ्जनको आवाज, यो हो एफएम पाखरीबास 104 मेगाहर्ज। म त सधैँ सुन्छु, तपाईँहरू पनि सुन्नुहोस्।

0: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौं
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: हो अरू भन त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
0: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखरीवास एफएम 104 मेगाहर्ज। पाखरीवास एफएम समय सूचक, यो पाखरीवास एफएम को समय हो। अहिले दिउँसो

नमस्कार, म गायक चन्द्र कुमार घले। सूचना, अभिव्यक्ति र मनोरञ्जनको आवाज यो हो एफएम पाखरीदास 104 मेगाहर्ज। म त सधैँ सुन्छु, तपाईँहरू पनि सुन्नुहोस्।

ಹೇಳಿದ್ದಾರೆ ಸಾಂಬಾರ್ ಮೈದಾ ಈಚಾ

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।

0: web surfer of a Karkana fast internet.
1: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
2: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुप टेकको उत्पादन।

0: नेपाली रेडियो नेटवर्कको साँझ 6 बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा मोतेसँगै उषा किरणको नमस्कार।
1: सुनसरी घटनामा सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो। कर्फ्यूका बीच तोडफोड़ र आगजनी सद्भावको अपील।
0: फौजदारी मुद्दामा क्षतिपूर्ति दावी अनिवार्य। सांसदका सोकिएको सुविधा रोक्न सर्वोच्चको अस्वीकार। सरकारसँग लिखित जवाफ माग। अवैध भिजा प्रकरणमा अध्यागमनका कर्मचारी र अमेरिकी नागरिक विरूद्ध मुद्दा।
1: घरमा ग्यास जगेडा नराख्न आग्रह। अतिरिक्त मौजदातले बजारमा अस्थायी अभाव। सहकारी पीड़ित फेरि सड़कमा। सावा ब्याज फिर्ताको माग गर्दै काठमाडौँमा प्रदर्शन।
0: इजरायली प्रधानमन्त्री नेतन्याहू अमेरिका प्रस्थान। ट्रम्पसँग उच्चस्तरीय भेटवार्ता हुने। कंगोमा इबोला भाइरस बढ़दो। 10 दिनमै 1000 नयाँ संक्रमित थपी।
1: र विश्वकप लिग टू अन्तर्गत नेपाल नामी बिया विरूद्ध फिल्डिङमा। विश्वकप विवादमा फिफाको स्पष्टीकरण। आलोचकमाथि घृणा फैलाएको आरोप।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो। बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सुनसरीका सीडीओ सहित सम्पूर्ण सुरक्षा निकायका प्रमुखहरू फिर्ता सम्बन्धी खबरबाट। सुनसरीको देवानगंजमा दुई समूहबीच भएको हिंसात्मक झडपमा एकजनाको ज्यान गएपछि गृह मन्त्रालयले जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित सम्पूर्ण सुरक्षा निकायका प्रमुखहरूलाई एकैसाथ फिर्ता बोलाएको छ। प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे, सुनसरीका एसपी केशव थेवे र कप्तानगंजका सशस्त्र प्रहरी डीएसपी नन्दकिशोर महतोको जिम्मेवारी खोज्दै नयाँ टोली खटाइएको छ। बोलबम यात्राका क्रममा शुरू भएको विवादले उग्र रूप लिँदा गोली लागेर देवानगंजका ओम प्रकाश मेहताको मृत्यु हुनका साथै 22 जना घाइते भएका थिए। घटनाको विरोधमा सिराहाको गोलबजार र कर्जनहा स्थित पूर्व पश्चिम राजमार्गमा समेत प्रदर्शन फैलिएको छ। स्थिति नियन्त्रणमा लिन देवानगंज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ। त्यस्तै सहसचिव भूपेन्द्र थापाको संयोजकतामा 5 सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई 1 सप्ताहभित्र प्रतिवेदन बुझाउने समय दिएको छ। कर्फ्यूका बीच देवानगंज र इनरुवा क्षेत्र अशान्त बनेको छ। अनिश्चितकालीन कर्फ्यूलाई समेत उल्लंघन गर्दै हिंसात्मक प्रदर्शन चर्किएपछि सुरक्षाका लागि नेपाली सेना परिचालन गरिएको छ। सड़कमा उत्रिएका प्रदर्शनकारीहरूले घर पसल गाड़ी र परालका टालीहरूमा आगजनी गर्नका साथै धारिलो हतियार प्रहार र कुटपिट समेत गरेका छन्। जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले सामाजिक सद्भाव कायम राखेर गठित छानबिन समितिलाई सघाउने निर्णय गरे पनि मैदानमा भने त्रासको वातावरण कायमै छ। राष्ट्रिय मानव अधिकार आयोग र प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही गर्न, मृतकका परिवारलाई राहत दिन र घाइतेको निशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
0: फौजदारी न्याय प्रणालीलाई पीड़ित मैत्री र उत्तरदायी बनाउन महान्यायाधिवक्ताको कार्यालयले हरेक मुद्दामा अपराध पीड़ितका लागि अनिवार्य रूपमा क्षतिपूर्ति दावी गर्ने नयाँ अभ्यास शुरू गरेको छ। कार्यालयको चौथो पञ्चवर्षीय रणनीतिक योजना र कार्य प्रगति सार्वजनिक गर्दै महान्यायाधिवक्ता डाक्टर नारायण दत्त कणेलले अब जिल्ला सरकारी वकिल कार्यालयले अभियोजनका क्रममा क्षतिपूर्ति र अन्तरिम राहतको माग अनिवार्य रूपमा गर्ने जानकारी दिनुभयो। अदालतले क्षतिपूर्ति नदिएमा पुनरावेदन मार्फत समेत दावी गरिने र पीड़ितलाई अन्तिम राहत दिन मापदण्ड तय भइसकेको उहाँले स्पष्ट पार्नुभयो। सरकारी वकिलको उपस्थिति, साक्षी बकपत्र र सेवा प्रवाहलाई चुस्त बनाउन प्रत्यक्ष एवं अनलाइन अनुगमन प्रणाली लागू गरिएको छ। यसैबीच अभियोजनलाई वस्तुनिष्ठ बनाउन र संस्थागत क्षमता बढ़ाउन 3,40,00,000,000 रूपियाँ भन्दा बढ़ी लागत अनुमान गरिएको पाँच वर्षीय रणनीतिक योजना कार्यान्वयनमा ल्याइएको छ। गत आर्थिक वर्षमा 3,191 मुद्दामा निर्णय भएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।
1: संघीय संसदका पदाधिकारी तथा सांसदका स्वकीय सचिवको पारिश्रमिक र सुविधा थप्ने सरकारको निर्णय तत्काल रोक्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। अधिवक्ता डाक्टर प्रेमराज सिलवालले दायर गर्नुभएको रिटमा सुनवाई गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश दिन नपरे ठहरयाएको हो। सरकारले कानून बमोजिम नै राजपत्रमा सूचना प्रकाशित गरी सुविधा हेरफेर गरेकाले प्रक्रियामा तत्काल प्रत्यक्ष त्रुटि नदेखिएको अदालतको भनाइ छ। यद्यपि सर्वोच्चले यो निर्णयबारे 15 दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ। अदालतले अन्तरिम आदेश नदिएकाले सांसदहरूलाई स्वकीय सचिवको सुविधा उपलब्ध गराउने सरकारको निर्णय हाललाई कार्यान्वयनमा रहने भएको छ।
0: नाटुङ्गा सिस्ने खोला सुरुङ मार्गको औपचारिक उद्घाटन आज भएसँगै काठमाण्डुभित्र नै र बाहिरिने शास्तिपूर्ण यात्रामा नयाँ अध्याय थपिएको छ। जापानी सहयोग नियोगको जाइकाको सहयोगमा बनेको देशकै पहिलो 2.5 किलोमिटर लामो यो सुरुङ मार्ग उद्घाटन भए पनि शुरूवाती 15 दिन एम्बुलेन्स र सुरक्षा निकाय जस्ता अत्यावश्यक सवारी साधनलाई मात्रै आवत जावत गर्न दिइनेछ। त्यसपछिको परीक्षण अवधिभर पनि सर्वसाधारणका लागि गाड़ीबाट शुल्क लाग्ने छैन। परीक्षण अवधि सकेपछि कार, बस तथा ट्रकका लागि विद्युतीय भुक्तानी प्रणाली मार्फत तोकिएको शुल्क लागू गरिनेछ। पूर्ण रूपमा संचालनमा आएपछि धादिङको सिस्ने खोलादेखि काठमाण्डुको बलम्पोसम्मको यात्रा मात्र 7 मिनटमा पूरा हुनेछ। सुरक्षाका कारण 2 पाङ्रे 3 पाङ्रे पैदल यात्री र ग्यास तथा इन्धन जस्ता प्रज्वलनशील पदार्थ बोकेका गाड़ीलाई सुरुङ परिवेशमा पूर्ण रूपमा रोक लगाइएको छ। आगामी 5 वर्षका लागि 24 घण्टा उद्धार टोली, अत्याधुनिक सीसीटीभी र अक्सिजन भेन्टिलेशन प्रणालीसहित सुरुङ मार्गको नियमित हेरचाहको व्यवस्था मिलाइएको छ।
1: नेपाल अध्यागमनको सूचना प्रणाली दुरूपयोग गरी अमेरिकी नागरिकलाई गैर कानूनी रूपमा आवास भिजा मिलाइदिएको अभियोगमा दुईजना विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका तत्कालीन कम्प्युटर अपरेटर राजीव महतो र अमेरिकी नागरिक डिन्जे रोबिन्सन विरूद्ध मुद्दा चलाएको हो। अख्तियारका अनुसार अपरेटर महतोले लक्जमबर्गका अर्का नागरिकको नाममा रहेको आवास भिजाको अभिलेख सच्याएर अमेरिकी नागरिक रोबिन्सनको नाममा प्रविष्ट गराएका थिए। कुनै पनि कानूनी प्रक्रिया पूरा नगरी तोकिएको राजस्व समेत नलिई कृत्य भिजा बनाएर ती अमेरिकी नागरिकलाई नेपालमा बस्ने वातावरण मिलाइएको छानबिनमा खुलेको छ। सरकारी अभिलेखमा हेरफेर गरी नेपाल सरकारलाई हानि पुर्याएको भन्दै महत्व र कर्मचारीलाई प्रलोभनमा पारी गैर कानूनी लाभ लिने अमेरिकी नागरिक दुवैलाई मुख्य कसुरदार ठहर गर्दै कैद र जरिवानाको माग दावी गरिएको छ।
0: अनशनरत डाक्टर गोविन्द केसी र सरकारी वार्ता टोलीबीच मुख्य मागहरूमा सहमति जुटेपछि सम्झौताको मस्यौदा अनुमोदनका लागि प्रधानमन्त्री कार्यालयसहित शिक्षा र स्वास्थ्य मन्त्रालय पठाइएको छ। कैलालीको धनगढ़ी स्थित क्षति प्रादेशिक अस्पतालमा भएको वार्तापछि दुवै पक्ष सहमति नजिक पुगेका छन्। सहमति पत्रमा सहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा 300 शैयाको अस्पताल सञ्चालन गरेर पठन पाठन शुरू गर्ने, निजी कलेजमा सीट बढ़ाउने प्रस्ताव खारेज गर्ने र रजिस्ट्रार डाक्टर भीम बहादुर चन्दलाई पदमुक्त गर्ने विषय समेत तर रजिस्ट्रार चन्दले राजीनामा नदिने अडान लिएपछि सरकारी पक्ष अलमलमा छ। गम्भीर बन्दै गएको स्वास्थ्य अवस्थाका बीचमा 24 औं अनशनमा रहनुभएका डाक्टर केसीका अधिकांश मागमा समझदारी भइसकेकाले मन्त्रालयबाट मस्यौदा अनुमोदन भई आउन साथ आजै अन्तिम सहमतिमा पुग्ने वार्ता टोलीले तयारी गरिरहेको छ।
1: नेपाल एलपी ग्यास उद्योग संघले बजारमा ग्यासको आपूर्ति नियमित रहेकाले उपभोक्ताहरूलाई घरमा आवश्यकता भन्दा बढ़ी सिलिण्डर जगेडा नराख्न आग्रह गरेको छ। भारतबाट नियमित रूपमा दैनिक करिब 100 बुलेट ग्यास भित्री रहेकाले आतिनुपर्ने अवस्था नरहेको संघले जनाएको छ। उपभोक्ताहरूले एकैपटक धेरै सिलिण्डर भरेर जगेडा राख्ने प्रवृत्तिका कारण बजारमा अस्थायी अभाव जस्तो देखिएको संघका अध्यक्ष दिवान चन्दले बताउनु भएको छ। अहिलेकै परिमाणमा ग्यास आपूर्ति भइरहेकाले अतिरिक्त मौजदात राख्ने काम बन्द गरेमा यो समस्या आफै समाधान हुने उद्योगीहरूको भनाइ छ। हाल देशभर 59 ग्यास उद्योग र करिब 1.5 करोड़ सिलिण्डर सञ्चालनमा रहेकाले सामान्य उपभोगका लागि ग्यासको कुनै कमी नहुने संघले स्पष्ट पारेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। बचत गरेको रकम वर्षौंसम्म फिर्ता नपाएपछि सहकारी पीड़ितहरू फेरि न्यायको गुहार लगाउँदै काठमाडौँको माइतघरमा उत्रिएका छन्। सहकारी बचतकर्ता संरक्षण
2: राष्ट्र

0: पार गर्न र रेडीहरूबाट असुल गरेर भए पनि आफ्नो सामा ब्याज तत्काल दिलाउन माग गरेका हुन्। आफूहरूको आन्दोलनलाई फुटाउन भइरहेका षड्यन्त्र प्रति सचेत गराउँदै उनीहरूले यो विशुद्ध पीड़ितहरूको साझा मञ्च भएकाले कुनै राजनैतिक दल वा घुसपैठियालाई ठाउँ नदिने प्रश्न पारेका छन्। आउँदो दुई दिनसम्म ध्यानाकर्षण र्याली निकाल्ने र त्यसपछि पनि माग सुनवाई नभए अझ कड़ा आन्दोलन थाल्ने चेतावनी पीड़ितले दिएका छन्।
1: संसदमा पेश गरिएको राष्ट्रिय सेवा दल विधेयक 2083लाई परिमार्जन गर्न 14 जना सांसदले 78 संशोधन प्रस्ताव दर्ता गराएका छन्। सांसदहरूले सेवा दलको स्वरूप, उमेर, हद र कार्यक्षेत्रमा थप स्पष्टता ल्याउन माग गरेका हुन्। प्रस्तावित संशोधनमा सेवा दलमा 13 देखि 21 वर्षसम्मका युवालाई सहभागी गराउनुपर्ने, तालिमलाई विपद व्यवस्थापन र उद्धार कार्यमा केन्द्रित गर्नुपर्ने तथा साथै प्रदेशमा कार्यालय विस्तार गर्नुपर्ने विषय समेटिएका छन्। यस्तै प्रशिक्षकमा गैर सैनिक विज्ञलाई पनि मित्र र समावेशी आधारमा सहभागी छनौट गर्न सांसदहरूको माग छ। यी एकीकृत संशोधन प्रस्तावहरूमाथि अब विषयगत समितिहरूमा छलफल हुने भएको छ।
0: राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयबाट हटाएर पुनः गृह मन्त्रालय मातहतमै राख्न नेपाली कम्युनिष्ट पार्टीले माग गरेको छ। सरकारले संसदमा पेश गरेको नेपाल विशेष सेवा ऐन संशोधन सम्बन्धी विधेयकमाथि संशोधन दर्ता गराउँदै नेकपाका सांसदहरूले यस्तो प्रस्ताव गरेका हुन्। नेकपाका प्रमुख सचेतक युवराज दुलाल र सांसद गणेश बहादुर विश्वकर्माले विधेयकको दफा परिमार्जन गरी गुप्तचर निकायलाई गृह मन्त्रालय अन्तर्गत नै सञ्चालन गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ। यसअघि कार्य विभाजन नियमावली मार्फत मातहत रहेका विभागलाई प्रधानमन्त्री कार्यालय लगिएको थियो, त्यसलाई कानूनी रूप दिन विधेयक ल्याइएपछि संसदमा संशोधन प्रस्ताव परेको हो।
1: असार महिनामा खपत भएको बिजुलीको बिलमा मूल्य अभिवृद्धि कर भ्याट नलाग्ने आन्तरिक राजस्व विभागले स्पष्ट पारेको छ। नेपाल विद्युत प्राधिकरणले असारकै खपतमा भ्याट जोडेर बिल पठाएपछि आलोचना भइरहेका बेला विभागले सार्वजनिक सूचना जारी गर्दै यस्तो स्पष्टीकरण दिएको हो। विभागका अनुसार असार 32 गतेसम्म खपत भएको बिजुलीको बिल साउन 1 गते वा त्यसपछि प्राप्त भए पनि त्यसमा भ्याट जोड्न पाइने छैन। आर्थिक ऐन 2083ले गरेको नयाँ व्यवस्था अनुसार साउन 1 गतेदेखि हुने विद्युत खपत भने अन्तिम उपभोक्ताका लागि 5% र अन्यको हकमा 13% भ्याट लागू हुनेछ। साउनदेखिको बिजुली खपतमा न्यूनतम शुल्क वा डिमाण्ड चार्जमा समेत भ्याट लाग्नेछ। प्राधिकरणले असारकै बिलमा भ्याट जोडेर पठाएपछि चौतर्फी विरोध हुनका साथै निर्णयबारे विभागसँग राय मागेको थियो। सोही रायका आधारमा विभागले असारको बिजुली खपतमा भ्याट नलाग्ने स्पष्ट पारेको हो।
0: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सरकारले प्रतिबन्ध लगाएका वस्तुहरूको भौतिक तथा डिजिटल दुवै माध्यमबाट बिक्री वितरण नगर्न चेतावनी दिएको छ। बजारमा अझै पनि त्यस्ता वस्तुको अनधिकृत रूपमा कारोबार भइरहेको गुनासो आएपछि विभागले आज सूचना जारी गर्दै ध्यान खिचेको हो। सरकारले निकासी पैठारी ऐन अनुसार विभिन्न समयमा राजपत्रमा सूचना प्रकाशित गरी केही वस्तुको आयात र निर्यातमा पूर्ण वा परिमाणात्मक बन्देज लगाएको थियो। विभागले सबै व्यापारी, आयातकर्ता र भण्डारकहरूलाई कानूनको पूर्ण पालना गर्न आग्रह गरेको छ। गैरकानूनी रूपमा प्रतिबन्धित वस्तुको कारोबार गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन लगायत कानून बमोजिम कड़ा कार्यवाही गरिने विभागले स्पष्ट पारेको छ।
1: औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका फार्मेसीहरूको दर्ता प्रमाणपत्र नवीकरण गर्दा सम्बन्धित स्थानीय तहको सिफारिश पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था लागू गरेको छ। विभागले सूचना जारी गर्दै औषधि व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले यो व्यवस्था गरिएको बताएको छ। संशोधित नागरिक बढ़ापत्र मार्फत लागू गरिएका व्यवस्थाको निरन्तरता स्वरूप पुनः सूचना जारी गरिएको विभागले जनाएको छ। सूचनामा नयाँ फार्मेसी दर्ता गर्न वा दर्ता प्रमाणपत्र नवीकरणका लागि निवेदन पेश गर्दा नियमानुसारका अन्य कागजातसँगै सम्बन्धित स्थानीय तहको सिफारिश पत्र पनि अनिवार्य रूपमा संलग्न गर्नुपर्ने उल्लेख गरिएको छ। विभागले सम्बन्धित व्यवसायी, सरकारवाला तथा सर्वसाधारणलाई जानकारी गराउँदै आवश्यक कागजात पूरा गरी नियमानुसार प्रक्रिया अघि बढ़ाउन आग्रह गरेको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: बैंकबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। दुग्ध विकास संस्थान डिडिसीले उपभोक्तालाई आफ्ना उत्पादन सहज रूपमा उपलब्ध गराउन काठमाडौँ उपत्यका 30 स्थानमा आफ्नै डेडिकेटेड आउटलेट संचालनमा ल्याउने भएको छ। साउनभित्रै बुढा नीलकण्ठ, कलंकी, कोटेश्वर, नयाँ भानुसु लगायत क्षेत्रमा बिक्री केन्द्र संचालनमा ल्याउने तयारी भएका छन्। संस्थानका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डेका अनुसार यी आउटलेटहरूमा डिडिसीका दूध, दही, घिउ, पनीर, आइसक्रीम लगायत सम्पूर्ण सामग्री मात्र बिक्री हुनेछ। यसका साथै अबको केही दिनमै अनलाइन मार्फत अर्डर गरेर घरमै डेलिभरी पाउने समेत व्यवस्था समेत मिलाउन लागि छ।
2: नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ। अघिल्लो कारोबार दिन बढ़ेको शेयर बजार आज 33.28 अंकले ओह्रालो लाग्दै 2701 अंकमा झरेको छ। कारोबारको शुरूआती समयमा बढ़ेर 2744 अंकसम्म पुगेको बजार त्यसपछि निरन्तर ओह्रालो लागेको हो। बजार घटे पनि कारोबार रकममा भने उल्लेखनीय सुधार आएको छ। अघिल्लो दिन पाउने 5 अर्बको शेयर कारोबार भएकोमा आज 6.07 अर्ब रूपियाँ भन्दा बढ़ीको कारोबार भएको छ। आज कुल 35 कम्पनीको शेयर मूल्य बढ्दा 235 कम्पनीको घटेको छ भने 5 कम्पनीको मूल्य स्थिर रहेको छ।
1: अब विदेशका खबर। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उच्चस्तरीय भेटवार्ताका लागि संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्। भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सहकार्य, क्षेत्रीय सुरक्षा र साझा चासोका विषयमा छलफल हुनेछ। गाजामा युद्ध अपराध गरेको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले नेतान्याहु विरूद्ध पक्राउ पूर्जी जारी गरेकाले न्यूयोर्कका मेयरले उनलाई अमेरिकामा पक्राउ गर्न माग गरेका थिए। यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्पले नेतान्याहु अमेरिका भ्रमणका क्रममा पक्राउ नपर्ने स्पष्ट पारिसकेका छन्।
2: कंगोमा इबोला भाइरसको तीव्रता फैलिएको छ। यसबाट संक्रमित हुनेको संख्या हालसम्म 3000 नागेको छ। गत मे 15 फैलिएको यो महामारीका कारण हालसम्म 1354 जनाको ज्यान गइसकेको छ। पछिल्लो 10 दिनमै थप 1000 नयाँ संक्रमित थपिएपछि स्वास्थ्य अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्। हाल कंगोका 5 प्रान्तमा फैलिएको यो इबोलाको बिन्दु बुन्डी बिक्यो स्ट्रेन हो, जसका लागि स्वीकृत खोप वा प्रभावकारी उपचार हालसम्म उपलब्ध छैन। 90% संक्रमित उत्तर पूर्वी इटोरी प्रान्तमा भेटिएका छन्। वैज्ञानिकहरूले यस भाइरस विरूद्धको खोप र औषधि परीक्षणको कामलाई अघि बढ़ाएका छन्।
1: अब खेलकुद। विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सन् 2026 विश्वकपमाथि प्रश्न उठाउने आलोचकलाई जवाब दिएका छन्। आज जारी खुला पत्रमा उनले अमेरिका, क्यानाडा र मेक्सिकोमा आयोजित विश्वकप पूर्ण रूपमा सुरक्षित र सफल भएको दावी गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेप, खेलाड़ी प्रतिबन्ध र भिजा विवादबारे उठेका प्रश्नको बचाउ गर्दै अध्यक्षले राजनैतिक तनाव र संकटका बीच पनि फुटबलले मानिसलाई जोड्ने र खुशी बाँड्ने काम गरेको स्पष्ट पारेका हुन्। रेफ्रीका केही निर्णय र अनुशासन सम्बन्धी कदमहरू संसारभरका लीगमा सामान्य मानिने भन्दै उनले यस्ता विषयमा बिना कारण अफवाह नफैलाउन आग्रह गरेका छन्।
2: र आईसीसी क्रिकेट विश्वकप लीग टूमा अहिले नेपाल र नामिबिया बीचको खेल भइरहेको छ। नेदरल्याण्डसमा भइरहेको खेलमा नामिबिया विरूद्ध नेपाल टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङको निम्त पाएको नामिबियाले ताजा अवस्थामा 45 ओभरको खेल सकिँदा 4 विकेटको क्षतिमा 181 रन बनाएर खेलिरहेको छ। श्रृंखलाका अघिल्ला दुवै खेल गुमाएको नेपाल आज पहिलो जित निकाल्ने दाउमा छ भने नेपाललाई नै हराएको नामिबिया दोस्रो जितको खोजीमा छ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: सुनसरी घटनामा सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो। कर्फ्यूका बीचमा तोडफोड र आगजनी, सद्भावको अपील।
2: फौजदारी मुद्दामा क्षतिपूर्ति दावी अनिवार्य। सांसदका स्वकीयको सुविधा रोक्न सर्वोच्चको अस्वीकार। सरकारसँग लिखित जवाफमा अवैध भिजा प्रकरणमा अध्यागमनका कर्मचारी र अमेरिकी नागरिक विरूद्ध मुद्दा।
1: घरमा ग्यास जगेडा नराख्न आग्रह। अतिरिक्त मजदातले बजारमा अस्थायी अभाव। सहकारी पीड़ित फेरि सड़कमा। सावा ब्याज फिर्ताको माग गर्दै काठमाडौँमा प्रदर्शन।
2: इजरायली प्रधानमन्त्री नेतन्याहु अमेरिका प्रस्थान। ट्रम्पसँग उच्च स्तरीय भेटवार्ता हुने। कंगोमा इबोला भाइरस बढ़्दो। 10 दिनमै 1000 नयाँ संक्रमित थपिए।
1: र विश्वकप लीग टू अन्तर्गत नेपाल र नामिबिया विरूद्ध खेल जारी। विश्वकपमा विवादमा फिफाको स्पष्टीकरण। आलोचकमाथि घृणा फैलाएको आरोप।
2: हौस् त नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1।
1: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
2: बाप रे,
1: अब चाहिँ के हुने हो?
3: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन। यसो त जसले नि लेखिहाल्छ नि।
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट क्लिक पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: तपाई सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1, सबैका लागि सूचना।
7: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

गरिब घरको केटा अझ परिवारको जेठा, अरू भन्दा फरक मेरो अलि चरको व्यथा, सफलताको खोजी गर्दै रगड्दा यी हातहरू, बद्लिँदै गए मेरा हत्केलाको रेखा। म त गरिब घरको केटा अझ परिवारको जेठा, अरू भन्दा फरक मेरो अलि चरको व्यथा, सफलताको खोजी गर्दै रगड्दा यी हातहरू, बद्लिँदै गए मेरा हत्केलाको रेखा। म यो बिग्रिरहेको समाजबाट निस्किरहेको प्रकाश, म ग्रीष्मयाममा शीतल छर्न सृष्टि भएको बतास, यो मनको आँखा बिक्री गरे।

भोटेको छोरा हुर्के गोरेटो खोला अनि गोरु ढाली खाने त झन् जातले पाएको सिप. मैले काठको भारलाई बुझे जुङ्गा दारी बढ्या दिन. मलाई हेर्नु मन छ बाउले आफ्नै गाडी चढ्या दिन. आफू जवान भएको महसुस मलाई पहिलो चोटि भयो.

घरको केटा अझ परिवारको जेठा, अरू भन्दा फरक मेरो अलिचरको व्यथा, सफलताको खोजी गर्दै रगड्दा यी हातहरू, बदलिँदै गए मेरा हत्केलाको रेखा। म त गरिब घरको केटा अझ परिवारको जेठा, अरू भन्दा फरक मेरो अलिचरको व्यथा, सफलताको खोजी गर्दै रगड्दा यी हातहरू।

मा बन्छ रहने तर झुकेर नि कसैलाई म बनिन बाधा आँखामा सपना यो खल्तीमा गाँजा निकाल्न खोज्छु यादहरू मस्तिष्कबाट घरतिर आमा बाउ

जिन्दगी र बाध्यता पराई वाची शब्द जस्तो जिन्दगीको बाध्यता पीड़ा पोखेको होइन थाहा छ बाँड्न सक्दिन अरूनी छन् या धेरै जहिले पनि म किन भोलिकै होला भन्दा भन्दै बित्यो वर्ष दिन सपना छ र कष्टसँग लनि सकिन सेलैन मनको पीड़ा टुक्रा पारी बाँड्न मिल्ने गुलाबको हाँगा होइन भाँची अन्त्य सार्न मिल्ने परेव होइन माया समातेर छाड्न मिल्ने भावना टुकी होइन तेल थपेर बाल्न मिल्ने म छैन अरू जस्तो हुन पनि छैन त्यो जुन र तारा मलाई छुन पनि छैन अस्तेका जानीहरूको कमी छैन दुनियाँमा दुखे दुखो चित्त रुन पनि छैन रोएको होइन आमा सबलाई हँसाइरहेको छु सँगै रुनेर हाँस्ने बानी बसाइरहेको छु छेवैको छिमेकीले ठडाको छ कत्रो घर म भने भएको सानो झुप्रो सजाइरहेको छु के गर्ने के नगर्ने बसिरहेछु सोसी आस्तिन्छन् आशा गर्छु मनै मेरो दोषी गुनासो छैन तर हिँड्छु पीडा बोकी दसोटी हारे ठिक छ फेरि गर्छु कोसिस सम्हाल्छु आश्वासनले सबै कुरा ठिक हुन्छ रिस उठ्दा रिस देखाउँछु जो मेरो नजिक हुन्छ अमृत भनेर दिन्छन् हातमा पर्दा बिस हुन्छ कुराउँछन् सबले मलाई कुर्न पर्दा रिस उठ्छ स्वार्थ छ सबको मनमा कोही नि छैन विशुद्ध जसको साथ आशा गर्थे उही पो रहेछ विरुद्ध अब त शङ्का लाग्छ मनै मेरो शत्रु हो कि कहिलेकाहीँ आफैदेखि आफैलाई नै रिस उठ्छ कमोला भन्थे दुःख झन रफ्तारमा बढ्दैछ फरक तिमी र ममा सोचाइ हाम्रो अर्कै छ समस्या घरकै छ त्यो पनि झन बढ्दैछ समान कसरी मन भित्रै मर्दैछ अचेल त टोलाउँछु यी आँखा पनि झुक्किन्छन् वरिपरि सबेर्छु म बाहेक सब खुसी छन् हुँदा त आफ्नै गर्छन् सबैजना झुम्मिन्छन् नहुँदा कोही नि हुन्न हुन्छ मात्र दुखी मन यो जीवन जिउन सिक्दा सिक्दै आधा जुनेको सबजना माथि हेर्छन् कसलाई मतलब मुनिको सब हुन्छ हुनेको नहुनेसँग बिलौना बाँकी छ ऋणहरू त्यो नि बिस्तारै तिरौला थाहा छैन मायाको बदलामा घृणा पाउँछु किन थाहा छ त्यहाँ जानुहुन्न फर्की फेरि आउँछु किन हालखबर सोध्छन् मलाई उत्तर मेरो यस्तो छ जिउँदैछु एकदम ठिक छु साथी तिमीलाई कस्तो छ रोएको जस्तो छ आँसुले आँखा पखाल्या रिसाको भनौ कि बुझ्ने मान्छे नै नभाका वचन दिएर हिँड्छन् छैन तर निभाका झुकेर लाग्यो भन्छन् मैतिर त्यो निचाना विश्वास नै बिच थाहा छ धोका दिन्छन् भनेर नभन्दै धोका पाए ठाउँको ठाउँ नै लहेर अब त सक्दिन म केही गर्दिन कसैलाई जे गरे गरे हुन्छ यतातिर नहेर मैले जे भोगे सायद बुझ्दैन नि दुनियाँ यो जुनी यस्तै हो म गर्छु अर्को जुनीमा विश्वासमा धोका पाएँ मैले मान्छे चिनिन चियानी खल्लो लाग्छ गुल्यो कम छ चिनीमा म ठिक छु भनौ भने ठिक छ केही नि थाहा छैन गलत छु भनौ भने गल्ती के हो थाहा छैन सायद म पनि म होइन म भित्र पनि म छैन मैले नि भन्छ अचेल म हुँ तर त होइन थाहा छैन मेरो भाग्य कसको भागमा राख्दा छ मर्न मन छैन तर जस्तो तस्तो बाच्य छ सुनाउँछु मेरा पीडा सुन्दै लान्की भन्ने आशले सुनिदिन्छन् कुरा तर सक्यो पछि हाँस्या छ अन्यमा छु म आफै के छ भयो गडबडी आरामले गर्ने सोच्थ्यो काँचे भयो हडबडी हाँसिन्छु सबको अघि रुन्छु एक्लै धरधरी मन भारी भएको बेला घर लाग्दैन घरधरी म सोच्छु किन यस्तो हुन्छ मेरै भाग्यमा बाकस नआउँछन् सबै मलाई केही नै राख्दैन मैले गरे चाहिँ स्वार्थ उनीहरूको चाहिँ बाध्यता झुकेल्ने जित्न खोज्छन् अघि नै छ सत्यता नभनु मनमै कुरा भनौ भने कसले सुन्ला कसलाई के मतलब छैन सबजना छ नाच्ने जुनमा हेर्दा पो राम्रो लाग्छ खासै त्यस्तो छैन जुनमा सम्झिन मन लाग्दैन तर सक्दिन म भुल्न मलाई नि हेर्न मन छ कस्तो हुन्छ भाग्यमानी भाग्य नै छैन लेख्या होला मेरो भाग्यमानी सर्वत बाढेको ठाउँमा म पछाडि पट्टि थिए म आउँदा सर्वत सक्यो पर्यो मेरो भागमा पानी सबै छन् खासमा जाली नाटक गर्ने कति हुन् केटाको कति चाहियो केटीको चाहिँ 32 गुण कहिलेकाहीँ उठ्छु आधा रातमा एकदम झस्केर भर्खर सपनामा मर्ने अरू होइन मै नै हुँ हातको मोबाइलमै छु म नत्र हुन्छ निन्द्रामा दिन त ज्यानै सक्थे तर अह दिन्न म आफ्ना नै जाली छन् दिन कुनै भिन्नता मन बारी हुँदा उस्तै उस्तै लाग्छ दिन र रात रहर त कहाँ पुगेकै सहनलाई छु म बाध्य सपना आँखामै छन् काँधमा जिम्मेवारी मात्रै दिमागले सोच्छ तर मुटु दुख्छ यो साध्दै मुटु चाहिँ दुख्छ तर दिमागले चाहिँ सोच्छ मात्रै मेरै गल्तीले गर्दा कति ठाउँमा पाछु चोट अरूलाई के चाहिँ भनौँ जब आफूमै छ खोट एकचोटि हेर्न मन छ कसले कति माया गर्छ देख्दै नदेख्ने मलाई एउटा यस्तो जादु होस् रिस मात्र देख्छन् मेरा माया देख्ने छैन कोही आज त सम्मा ल्याछु भोलि चाहिँ के हुन्छ खै माया नि मैले गरे घृणा पनि मैले पाए त्यही पनि थाहा छैन कसरी मनै दोषी भई कहिलेकाहीँ लाग्छ केही हुँदैन सबै छोडिदिन्छु
धकाउन पर्दैन अब म आफै नै ओर्लिन्छु फोर गर्दै हिँड्छन् सबै केही नभनी सोधिन्छु फेरि नि म नै गलत अरू ठिकमा दोषी हुँ बाटो नै गलत हो कि गलत मेरो पैताला दो बाटोमा आइपुगे जानु अब खै कता आफै छु दोधारमा म के चाहिँ गरौँ फैसला हेर्दा स्वतन्त्र देख्छु बनाउँदैछु पिञ्जडा सोचेको केही भएको छैन भाँचु समयको दास झरेर पात पलाए पलाएन मनमा आस सबसँग हुन्छ भन्थे एउटा केही न केही त खास मसँग भएको भने म र मेरो जिउदो लास जिन्दगी के नै रहेछ जन्मे बाँच्यो मर्यो आत्मा आमाको कोखमा सुरु टेक्यो धरती मर्दा घाटमा सोचेर सुरु हुन्छ नसोची हुन्छ समाप्त ससल्दा के चाहिँ गर्यो अर्थ हुन्छ त्यसको मात्र समय पाला फाल्छ खै किन हुन पर्याप्त सपना गर्न प्राप्त किन यस्तो गाह्रो लाग्छ शब्द चाहिँ हो यो जीवन मिलाई बनाउ त्यसलाई वाक्य जीवन एउटा यात्रा छोड्नु हुन्न हिँड्न थाक्दा जिन्दगी के नै रहेछ कहिले लाग्छ हो यो रैला हुर्केछु कति छिटो हिजे त लगाएको थियो भैस कसैको दाजुभाइ छ कसैको कोही हुन्न कतिलाई सबले चिन्छन् कति कथामै गुमनाम हिजो चाहिँ लाग्छ मेरो छेउमा मेरो साथी आज ऊ गयो माथि यो संसारलाई त्यागी कति गुमाए मेरा साथी सुन सबैलाई सम्झेछु म आउँदा ठौरा दिनु नत्र मचस भन्दैछु मलाई नि थाहा छ एक दिन जाने पर्छ त्यो ठाउँमा कोही हुन्न अमर पृथ्वी गरामी पाउँदा सबै थाहा पाउँदा पाउँदै किन लाग्छ कच्चा छु म हाँसोको माहौल हुन्छ चारैतिर बच्चा रुदा जिन्दगी के नै रहेछ हर्ष रोधो नासु खुसी कोही हाँसेरै मर्छन् कोही चाहिँ बस्छ नासु पुसी चाहिँदै न हिरा मोती चाहिँदै न झुटको खेती चाहिन्छ मात्र सम्झना म मरे भोलि यदि ठिकै छ हेर्दै जाउँ के हुन्छ आउने समय जिउँदै छु खुसी सुके गर्थे मनै नभए आसानी बाँकी हुन्न यो शरीर नै नरहे अरूलाई बालै दिन्न केही भन्दिन अब हेर सबै कर्मको खेल भविष्य पार्छु सुनौलो कमजोरी सबमा हुन्छ कमजोर कोही नै हुन्न अरूले गर्दा चिक्पो मैले गर्दा भुल्किन मनमा रिस राख्दिन म घाउदेखो चाहिँ भुल्दिन हारेर हार्दिन म हारमा पनि देख्छु जित हारेर हार्नु भन्दा हारमा जित्ने देख्नु ठिक सपना छ नजिक्न आत्ती गर्नु छ प्रयास सपना मरे होला मर्या छैन मनमा आस आमा म लडे पनि तिम्रो लागि उठ्नेछु बाबाको त्याग पसिना के हो भनी बुझ्दैछु हरेस त खाउला तर हार कहिले मान्दिन म मेरो संसार बचाउन यो संसारसँग जुग्नेछु हुन्न हो अरूले गर्दा चिक्पो मैले गर्दा भुल्किन मनमा रिस राख्दिन म घाउदेखो चाहिँ भुल्दिन हारेर हार्दिन म हारमा पनि देख्छु जित हारेर हार्नु भन्दा हारमा जित्ने देख्नु

त्यो शत्रुहरूको ठाउँ मौका कुरी बच्छन् यसको कुरा काला गाउँ मलम पट्टी भोकी हातमा के भयो भन्छन् तर हेर्न आँखा हुन्छन् मेरा चर्किएका घाउ त्यो रोनी बाउको बाउ भन्दै नजिक छैन औ यति मन परेको छैन भने

0: एकचोटि माया गरिसकेको मान्छेलाई चाहिँ मनबाट चाहिँ भयो निकाल्नु आफ्नो नभए
1: मेरो छाया र मेरो एक ग्रह मेरा दुई मित्र छन् धेरै मात्तेको अन्धकारमा त छायाले मेरो साथ छोडेर गयो तर एक ग्रोपन त अझै पनि मेरो साथ नै थियो तैरेका छन् भावना तैरी राछु एक्लै अगाडी झै सपना कैदी भाछु एक्लै कोही जान सक्दैनन् त्यहाँ जाने गर्छु एक्लै अझै त बानी लाग्यो खुसी छु म एक्लै कोही छैनन् मलाई खोज्ने हरायो नि बाल छैन खोज्दैनन् किन थाहा छ म त्यस्तो बाल

ऐनामा मुहारे छु फरक मात्र डन्टी फोर बिरको टुप्पामा बसी चिच्चै राख्न मन छ सबैले यो घर भन्छ म चाहिँ सोध्छु अन्त टोला आएका छन् आँखा सोध्छु किन यस्तो छु काम छैन केही मेरो खाली छु म व्यस्त छु बाँकी छ रुन मात्र खै के भनौँ एक्लो छु पिउन नमिल्ने पानी जस्तो छ नि त्यस्तै छु छैन म अरू जस्तो बेग्लै छु म यस्तै हुँ लुकेर छु र हान्छन् म छर्लङ्ग देख्दैछु हराए कतै भने खोज्न पनि आउँदैनन् कोठामै मरे पनि अत्तो पत्तो पाउँदैनन् थाहा छैन बापको

हल्काउँछ थरथरी, सबैले भन्छन् हेर्त त्यसलाई कति मोज छ, म भने मर्दैछु बाँकी छ चुरा रोप्न, चल्दैछ हात पाउ मस्तिष्क नै जाम छ, सकाउनु कहिले मैले लठा लिङ्ग काम छ, कहिले कहीँ लाग्छ मेरो जिन्दगी नै धिक्कार हो, कहिले कहीँ लाग्छ यो त खाली मेरो विचार हो, कहिले कहीँ लाग्छ सबै हुँदा

सम्झाइदे पुग्यो सजाय पाइसके रौदिन भन्दा भन्दै बाबु आमालाई रोइसके परिवार कहिले पाल्ने यत्रो ठुलो भइसके थाहा छैन जस्तो गर्छु दुःख दिने मै त थिए बिर्से कि बाबु आमाले सुख भन्ने रहिसके मैले त हाँस्न बिर्से अरू कोही खोसीदे कि बाउलाई त वाक्य पार्थे आमा जहिले मूर्ति रोगी बिस्तारै झर्ने आँसु मैले वात्ते पोखिदे कि मनमा

मलाई सपना खै त म त गर्नै छु, कहिले कहीँ लाग्छ त्यस्तो केही होइन म डर्ने छु, जीवनका खाली बाना एक्लोपनले भर्दैछु, कहिले कहीँ लाग्छ बदलिए म सायद अर्कै हुँ, छैन कि कमाई अझै परिवारकै गर्ने छु, बाँच्ने र हर्बो कि म दिनका दिन झन् मर्दैछु, सबैले सोच्छन् के छ थाहा छैन के गर्दैछु।

मेरो कोही सुन्दिँदैनन् सबको कुरा सुनिदिन्छु त्यसैले कुरा राख्दा छ्याउन मानिस सुनिदिनु नत्र कि मेरो एक्लो पन्ध्र मलाई बुझ्दिनु।

बेर्लाउँदैन काट नपर्ने त्यसैलाई भन्दैछु म जसले यस्तो व्यवहार गर्छ खुलेर बाँच्ने अधिकार हाम्रो नेपालमा छ मन थिएन कुरा गर्न यो मलाई जातको बारी अत्याचार गर्न थाल्यो पछि मनलाई भयो भारी खाउँदैन हात जोड्न हिँड्दैछु म चिर उठाउँदै मैदानमा उत्रिसके बस्ती नहै पिर लुकाउँदै को आउँछ बेसी बोल्न फेरि सिधै मुखमा हान्छु आमा बाउको इज्जत राख्न जुत्न म एक्लै जान्छु।

भने तिमी बाहुन मसे दमय राजा नै भए पनि मरेर के लाँदैन बन्दैनौ महान तिमी फाइपी शर्मा जाँदैमा महान बन्नलाई पहिला हुनु पर्छ राम्रो मन नेपालीले नेपालीलाई दलित भन्दा दुख्छ।

लुगा सिलाएन भने संसार नाङ्गै हुन्छ. कसले भने तिमी ठुलो म चाहिँ सानो हँ? कसले भने तिमी धनी म चाहिँ गरिब हँ? कसले भने तिमी सफा म चाहिँ फोरी हँ? कसले भने तिमी बाहुन म चाहिँ जमैय? कसले भने तिमी ठुलो म चाहिँ सानो हँ? कसले भने तिमी धनी म चाहिँ गरिब हँ? कसले भने तिमी सफा म चाहिँ फोरी हँ? कसले भने तिमी बाहुन म चाहिँ जमैय?

थोप्पाहरू फर्काउँदैछ नि याद बुझ्न मन छ मलाई हटाइदेऊ न छाता तिम्रो अङ्गालोमा मग्न गर्न सक्दिन बयान मलाई मुस्कानले मोही पार्छ लागिरहन्छ झझलको म लेख्दैछु मनले के दोष छैन कलमको भन्दछ नाखा तर महसुस तिम्रै म यति भन्न सक्छु विश्वास हाम्रो सदन हो सपनाका सहर मेरा झिलिमिली छन्।

हाम्रो सम्बन्ध कस्तो सबै देखिसकेका छु, साथ र माया केवल त्यति मात्र देऊ, लेखिराख्ने छु हाम्रो जिन्दगीको कथा, यहाँका खोल्ला तिमीलाई नै भेटिरहन देऊ, कहिले पनि तिमीलाई म दाज दिन, जुनसँग जे जस्तो छौ तिम्रो सबै कुरा सुन्दर छ।

तिमीले लजाउँछ किन माया आउन यता मेरो छेउ उम्लेको दुःख चिया मजाले पोख्न देऊ पोखिन देऊ मिठो चिया तिम्रो बदनमा मेरो लागि सीता तिमी तिम्रो लागि रावणमा बस्छ मेरो कहाँ कहाँमा घुम्न जम्ला राइट कसम तिमी जस्तो रामीसँग खेला छैन फ्वाइट खाएको प्यास तिमी आज प्यास मेट लागि धपिएको यो माथाले समुद्रको भेट लाग्छ।

जगाउ नि तिम्रो ती चालहरू मलाई खेल राख्नु मन लाग्ने तिम्रो कालो भालहरू तिम्रो मुटुको बिचमा मिठो गीत लेखी तिमीलाई मेरो जीवन नचा तिमीलाई पनि हिट बनाए तिमीलाई हाम्रो छोरी भयो भने मिस बनाए तिमीलाई तर छोरा भयो भने साइन्टिस्ट बनाए तिमीलाई।

नस्टालोजियाले बनाइदियो गाइते त्यो भएको मलाई त तिमी नै चाहिने मायाले थिचन करोडको बिचमा तिमी जस्तो अरू खोजिन पाइने राम्रोको खोजमा तिमी नपर सोचमा कमर हल्लाइदे जोसमा बरु जसुकै होस् न ल मेरो वाला गुन्डा म त आउँदिन फोर्समा सिधै मायामा पास सुन्छु लिदिन कोर्समा।

0: ठेक्का ट्याक्रा मिले। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खाँदारी तिन मङ्गलादेवी थान सुमनचोक। प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 98525 51 753 र 029560553।
2: के को अवरोध हो यो बाटो बाटो फेरि?
3: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
1: निकिता किराना पसल नै किन?
2: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
1: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
3: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
1: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98 42 44 47 62।
2: निकिता किराना पसल तुम्लिङगार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
4: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98 40 58 90 89।
2: हातबारी 9 तुम्लिङकार सङ्खुवा सभा।

0: ए भान्जी
1: मामा नमस्कार, मेला जान लागे कि नि मामा?
0: मेला पात भन्छौ, गर्गनाले झपक्क परेर पो हिँडौ त।
1: आफू राम्रो भन्न किन समय कुर्नु? खादबारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छन् नि गहना भने जसरी।
2: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
3: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचाँदी हस्तकला उद्योग, खादबारी एक भानुचोक, शङ्खुवासभा। सम्पर्क 9842-36-56-31, 9870-13-265।
4: पोखराको तल्ला चाहियो हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
3: त्यो खानबारीको टुडी खेल बस्दा छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
5: गुणस्तरीय एक दिने ब्रोइलर, गिरिराज, लेयर्स, लोकल चल्ला, हाँस, टर्की, बट्टाई, कालिका चल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बङ्गुरको दाना, साथै जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खादबारी, शङ्खुवा सभा। प्रोप्राइटर बलराम कटवाल, सम्पर्क नम्बर 9862-13-83-93, ईश्वरी कटवाल 9842-10-76-29 र 029-560-508। साथमा खादबारी एकको टोली खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरुण बरुण मासु पसल समेत सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको चल्ला र पशुको आहार दाना आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 9848-50-17-83। साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुनिफिल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।

नगरपालिकामा होलसेल दर भावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल 556 डाँडा गाउँ स्कुल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल 556 डाँडा गाउँ स्कुल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 029141088 र 9815536356।

0: सुन्दरता प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी 9 तुमलिङटार खाद्य संस्थान अगाडि। सम्पर्क 029575405 9842046156।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि।

0: अच्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ खुसी लाग्यो।
1: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
0: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
1: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
0: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
1: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खाँदबारी 3 को माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 98422-12733। याद राख्नुहोला, 2 पाङ्ग्रे 4 पाङ्ग्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।
2: धनजुलेको राम्रो हजुर आकाश खुलेको, धनजुलेको राम्रो हजुर आकाश खुलेको, भन्छन् सबैले राम्रो फुल फुलेको भन्दा नि वैसै फुलेको, भन्छन् सबैले राम्रो फुल फुलेको भन्दा नि वैसै फुलेको।
3: नमस्कार, म गायक तथा संगीतकार सुरेन्द्र फुलाइ मगर।